Assalamu alaikum to the all the cute listeners of Radio Amani 88.4 Talk and Global FM 91 Dera Ismail Khan ke tamam sunne walon ko meri taraf se bahut hi pyara sa meethe sa jalebi wale salam. بالکل جناب, امید کرتا ہوں آپ جہاں کہیں بھی ہوں گے صحت والی زندگی گزاریں گے. اللہ تعالیٰ آپ سب کو خوش رکھے, ہنستے رکھے, مسکراتے رکھے اور صحت والی زندگی عطا فرمائے. امید کریں نظر آپ تو سبھی خیر خیریت نال ہو سو پے تے خوشحال زندگی گزارنے دے پے. اللہ تعالیٰ سب کو خوش رکھے, جی ہنستے رکھے, وزر رکھے, مسکراتے رکھے, تیرے چہرے تے ہمیشہ مسکراہٹ رہے, اتوریاں چڑیاں کمانا ہوں. تو بالکل جناب سسمر ہم پختنا زمنگ دا پروگرام آئی بھی جی فرسٹ آف آل سلامونا نکر احترامات ماتھے ویلے کی گی انس ساسو دسو ویلے کی گی جناب ساسو مالا رشے ویلے سو ساسو منگا زر رابطہ کا ویلے سو پسیفر 313-96-79-88 باندے. اور بالکل جناب دا پروگرام ساسو پر خدمت کی دا کیس ان نیچس پاکستان خصوصی تھون سر افیش کو. بالکل جناب دا کیس ان نیچس پاکستان سسمر ہم دا پروڈکٹ جی ادیر خدی دیر زبردستی اور دیر اخکل ریزلٹ ہم دے. بالکل جناب جو بہنیں میرے بھائی مجھے جہاں جہاں سے بھی کہاں کہاں سے بھی سن رہے ہیں یا سن رہی ہیں ان کو ویلکم جی. آئین اوپ خیر آگلے ست بسم اللہ سے جناب نکی ٹھرے نہ لٹھرے سا رہا سارے چیسوں سونے اللہ تعالیٰ. بالکل جناب اس کے علاوہ جتنے ہمارے خاموش لسنر ہمیں سن رہے ہوتے ہیں جو ڈیلی ڈیلی ہمیں خاموشی سے سنتے ہیں صرف انجوائے کرتے ہیں ہلکی ہلکی سی مسکراہٹ چہرے پر ہوتی ہے. تو بالکل جناب جتنے بھی خاموش لسنر ہیں میرے بہنیں میرے بھائی میرے انکل میرے آنٹیاں میرے بھانجے میرے بھتیجے جو جہاں جہاں سے بھی ہمیں خاموشی سے سنتے ہیں آپ کو بھی خوش آمدید کہتا ہوں, کیونکہ جو خاموش لسنر ہوتے ہیں یہی ہی ہمارے شو کو اصل انجوائے کیا کرتے ہیں. تو بالکل جناب آج ہم بات کریں گے کیسن کی بیوٹی پروڈکٹس میں سے کیسن کی جو نائٹ کریم ہے. بالکل جناب کیسن کی جو نائٹ زعفرانی فارمولا کریم ہے آج ہم اس کے بارے میں بات کریں گے. بالکل جناب وہ میری بہنیں وہ میرے بھائی جو کہتے ہیں کہ انس بھائی میرے چہرے پر بہت ہی پرانی چھائیاں ہیں, میں نے فلانی کریم یوز کی اس کی وجہ سے میرا چہرہ خراب ہو گیا ہے. آپ کہتے ہیں کہ میرے چہرے پر بہت زیادہ داغ ہیں اور میری عمر 30 سال ہے 25 سال ہے. بالکل جناب جو ہماری شادی شدہ بہنیں ہیں شادی کے بعد آپ کے چہرے پر جو چھائیاں آ جاتی ہیں وہ سخت چھائیاں ہوتی ہیں جو آپ کے چہرے پر بالکل پکڑ کر لیتی ہیں. تو بالکل جناب آپ لوگوں کے لیے لے کر آئے ہیں کیسن کی نائٹ کریم. بالکل جناب کیسن کی نائٹ جو زعفرانی فارمولا کریم. بالکل جناب میں پہلے بھی کئی مرتبہ بات کر چکا ہوں اس کریم کے اوپر جو کیسن کی کریم ہے نائٹ کریم زعفرانی فارمولا. بالکل جناب کیسن نائٹ کریم جو زعفرانی فارمولا ہے. بالکل جناب جو اور کمپنیوں کے پروڈکٹس ہیں اس میں وہ کہتے ہیں دعویٰ کرتے ہیں کہ ہماری پروڈکٹس میں زعفران موجود ہے لیکن ان میں آپ کو زعفران تو نظر نہیں آتا ہے. لیکن جناب کیسن واحد ایک ایسی کمپنی ہے جس کی جب آپ کیسن کی نائٹ جو زعفرانی فارمولا کریم ہے بالکل جناب آپ نے دکاندار کو کہنا ہے کہ کیسن کی نائٹ زعفرانی فارمولا کریم دے دو. ٹھیک ہے جی کیسن کی نائٹ کریم جو ہے نا زعفرانی فارمولا. بالکل جناب جیسے ہی آپ اس کی ڈبی اوپن کریں گے تو اس میں آپ کو تین دھاگے تین تین کے جو ہیں آپ کو نظر آ جائیں گے جناب. ٹھیک ہے جناب آپ اس کو مکس کریں گے کریم میں اس کے بعد آپ نے اپنے چہرے پر اپلائی کرنا ہے. بالکل جناب یہ ان بہنوں کے لیے ہے جو بڑی عمر کی ہیں ان کا چہرہ بہت ہی سخت ہے, آپ کے چہرے اوپر جھریاں ہیں آپ کے چہرے کے اوپر ایسے مطلب کہ چھائیاں آ چکی ہیں جو آپ کسی بھی کریم سے نہیں جا رہی ہیں. ٹھیک ہے جناب تو آپ لوگ استعمال کر سکتے ہیں کیسن کی جو زعفرانی کریم ہے. بالکل جی زعفرانی کریم ہے زعفران اس میں موجود ہوتا ہے. جیسے بھی آپ ڈبی آن کریں گے اس کو آپ اوپن کریں گے اس میں آپ کو تین تین کے جو ہیں تین دھاگے آپ کو نظر آئیں گے زعفران کے, آپ لوگوں نے اس میں مکس کرنا ہے پھر ہر ہلکی سے اپنے چہرے پر آپ لوگوں نے لگانی ہے. بالکل جناب خبر ہمیں خبر ہے کیسن سے کم تھا زعفرانی کریم. بالکل جناب کیسن نائٹ زعفرانی فارمولا کریم. بالکل جناب ساسو بخل ساسو دکاندار تھوائی سے دکاندار امروڈ کم سے کیسن نائٹ زعفرانی فارمولا کریم دا اگر ہم نے رکھ. بالکل جی دتور رنگ ڈبئی وہ بھی اگے بندے بلی کلے ہم بھی کیسن. بالکل جناب کیسن نائٹ کریم زعفرانی فارمولا ورتے ہوئے رکھی کی او جناب چ سمر ہم دا نور کمپنیاں نے دی دٹھان کی دی کڈے رسمان خان دی دی آ دا دو کے بیچ منگا پروڈکٹ کے دا زعفران موجود دی. بالکل جناب دا سے اچ قسم ہم نے بھی او چکل ساسو کیسن ڈبئی کلا خلاص ہو کنا ادے چ بساسو دا دری داگی زعفران ہم ملا بھی گی اول با اپ کریم کے مکس کو اگے نبار بہ خپل مخ بندے لگو. بالکل جناب دا اخپل جان سر نوٹ کی اخپل جان سر ولی کی دا زعفرانی کریم اخ خو یاند رو پارا دا چھ ڈیر زیاد کریمون استعمال کڑی وی اخی سر چھ کم مخ دا خراب شوی دے یا اخ مخ بندے دا سے چھایان دی دا سے داغونه دی چھ بل کریم سر نزی. او بالکل جناب دین نو چھ نور خو یاند دی مطلب چھ ٹین ایجز دی اگو دا پر ہم یو کریم دا اب مخ تے صدر شوم سری گنا جناب اودا یو دا سے واحد کریم دا کساس عمر 30 کال دا 35 کال دا مطلب چھ دوران بعد ڈیرا چھ کم خو یاند وی اخ مخ خراب سی او اخو مخ بندے چھ کم دا کنا ڈیرا ذات چھیانے رہ سی اودا سے چھیانے وچ ضرور دور کریمو سر نزی. او بالکل جناب اخو دا پارا مڈیر خا او ڈیر زبردست پروڈکٹ راوڑے دے اگے تو وی لکھی کی کیسن نائٹ زعفرانی فارمولا کریم.
बिल्कुल जनाब, अपने किसी भी करीबी कॉस्मेटिक स्टोर जनरल स्टोर से नाम लेकर तलब फरमा सकते हैं और अपने आप को खूबसूरत बना सकते हैं, गोरा बना सकते हैं, चिट्टा बना सकते हैं, क्योंकि खूबसूरती हर बंदे का हक है और आपको खूबसूरत बनाना किसन का काम है। हमारा काम इंशाल्लाह हम आपको खूबसूरत बनाकर छोड़ेंगे। जितनी मेरी बहनें सुन रही हैं बिल्कुल जनाब, डी ज्यादा दास खोया दे बीच आम यूस सुबह बीच अनस भाई पमक बंद में छाया ने दी और दास छाया ने दी डियर क्रेमुना में वर्ति समल कड़ी दी अखिय सर चिकम्मा छाया ने दी अदान ले रखी जी दमख में तोड़ दा फिर के जनाब दा जफरानी क्रीम अख खयों दे पारा दे डी ज्यादा क्रेमुने समल कड़ी भी और मख हम वर्सर डी में सुबह भी एलर्जी में सुबह भी कसास हम दा मसले भी सांस लाई समल वाले सो द कीसन नाइट क्रीम जफरानी फार्मूला कम से लग सांस दा डब्बी इखलास हो अदी की बदरी दागी सांस दा चिकम जफरान भी अब हम मिला भी अवल बब क्रीम के मिक्स को अखी नबार पे मख बंदे अप्लाई करो सही दिखने जी द केसन नाइट जाफरानी फार्मूला क्रीम फॉर वुमेन्स सही दिखने जनाब दा खोयांदो दा पारा दा और स्पेशल आ खोयांदो दा पारा चिकम डीर ज्याद पल मख बंदे एक्सपेरिमेंट किडी भी डीर ज्याद पलर दा तली भी अगेल वच पा मख बंदे चिता कने दानी रगली भी या पा मख बंदे दा से छयान दी दा से दाहुना दी चे इच किसम हम क्रीम सर नजी खो बिल्कुल जनाब दा जाफरानी क्रीम द केसन नाइट जाफरानी फार्मूला क्रीम अग खोयांदो दा पारा डीर बेहतरीन दा और डीर लाजवाब दा बिल्कुल जनाब सांसो रबा 100% दी रिजल्ट मिलावेगी अग खयों दो था अच्छी कम मुख बनी डी ज्यादा एक्सपेरिमेंट से भी मतलब से अहो डी ज्यादा क्रीम ने इस्तेमाल करी भी दा अनूर कंपनी गानो अगे सलाम फर्क न विषय में आया से अहो से कम मुख भी आज्यात अहो क्रीमो ने खराब पशी सिर्फ ने जनाब सांसो रबा रामी रोवड़ी दी दा केस न अच्छी कम द नाइट जाफरानी फार्मूला क्रीम दे इन सला सांसो रबा रडी रा बेहतरीन दे ग्रानो आरविदन को सही दिखने जनाब द कीसन जाफरानी क्रीम और जाफरान डीर कीमती यू जड़ी बूटी द जनाब द अवला वक्तों से कम द वदनान खलक वो अगो अकबल ब्यूटी द पारा द जाफरान इस्तेमाल बोलो और नन से बात कम कीसन कंपनी द सासु द पारा डीर आसानिया कड़े द जिस होते यू डब्बई की द द्रे दागे जाफरान हम पके मिलावेगी बिल्कुल जनाब अवल बे क्रीम के मिक्स को क्रीम कलर हम सिर्फ बदली सी और अगल चिकम खुशबू भी अब हम सिर्फ बदल सी बेब अकबल मखबंदी अप्लाई करो बिल्कुल जनाब नामी याद सतई कीसन नाइट जाफरानी फार्मूला क्रीम केसन नाइट जाफरानी फार्मूला क्रीम अगर मतलब अगर खोया दो पारा दा यू फिर तिब्या हम दाख पर जान सर नोट की चिकम टीन एजर्स दी मतलब चे उस जमाने से भी दी चेरी क्रीम उन्हें नहीं इस्तेमाल करी आज जाफरानी क्रीम बिल्कुल नहीं इस्तेमाल अभी सही दिखने जनाब अगर खोया दे इस्तेमाल अभी चमक बंदे डीर ज्यादा क्रीम उन्हें लग बली हुई अगर क्रीम उन्हें साइड इफेक्ट हम से भी मख बंदे एलर्जी भी सुरशे भी या मख बंदे दास छाया ने दी दास तिरसरी दी दास किलमा हसी दी से बिल्कुल वजीना हो बिल्कुल जनाब सासुर पारा बिल्कुल दा खोया दो पारा डीर बेहतरीन दा डीर और मुफीद क्रीम दा कम ते वेला कीगी केसन नाइट जाफरानी फार्मूला क्रीम बिल्कुल जनाब नन हमरावड़ी आप अपने किसी भी करीबी कॉस्मेटिक स्टोर जनरल स्टोर से नाम लेकर तलब फरमा सकते हैं। बिल्कुल जनाब ये जो केसन की जाफरानी क्रीम है इसके बारे में मैं आपको बता रहा था, केसन की जो जाफरानी क्रीम है ये खासकर उन बहनों के लिए है जो बहुत सारी क्रीम इस्तेमाल कर चुकी हैं, फलां फलां कंपनी की क्रीमें मिलती हैं मार्केट में, आपने इस्तेमाल की है उसकी वजह से आपका चेहरा खराब हो गया है, ठीक है जी, उसकी वजह से आपका चेहरा खराब हो गया है, आपके चेहरे पर ऐसी छाइयां हैं, ऐसे दाग धब्बे हैं जो किसी भी क्रीम से नहीं जा रहे। तो बिल्कुल जनाब आप लोग लेकर आइए अपने लिए केसन की जो नाइट जाफरानी फार्मूला क्रीम है जिसे आप ओपन करेंगे तो आपको तीन धागे जाफरान के भी नजर आएंगे। पहले आपने उसमें मिक्स करने हैं डिब्बी में, उसकी जो कलर है वो भी चेंज होगा, उसके बाद आपने अपने चेहरे पर लेप लगाना है, ठीक है ना जनाब। तो बिल्कुल जनाब और इसके अलावा मैंने एक मरतबा फिर आपको बता दू ये उन बहनों के लिए है जिनका चेहरा बाकी क्रीमों से खराब हुआ है, जिनकी हार्ड स्किन होती है, यानी कि अगर आपकी उम्र 25 साल से ऊपर है, आपके चेहरे के ऊपर झुरियां आ रही है, आपके चेहरे से दाग धब्बे जाने का नाम ही नहीं ले रहे हैं, ठीक है जनाब, तो मतलब ये आपका चेहरा बिल्कुल तबाह है, तो आपके चेहरे को इंशाल्लाह बिल्कुल निखार के रख देगी केसन की जो नाइट जाफरानी फार्मूला क्रीम है, ठीक है जनाब। आज लेकर आए अपने किसी भी करीबी कॉस्मेटिक स्टोर जनरल स्टोर से नाम लेकर तरफ फरमा सकते हैं, अपने आपको खूबसूरत बना सकते हैं, गोरा बना सकते हैं, चिट्टा बना सकते हैं, क्योंकि जनाब शादी के बाद भी आपका हक है खूबसूरत रहना, ठीक हो गया जनाब। तो बिल्कुल जनाब बिल्कुल जनाब बिल्कुल जनाब बहुत ही प्यारी सी क्रीम है केसन की नाइट जाफरानी फार्मूला क्रीम, आप लोगों के लिए बहुत बेहतरीन है, बहुत लाजवाब है, मेरे बहने मेरे भाई इस्तेमाल कर सकते हैं, लेकिन खासकर बहनों को क्रीम की ज्यादा जरूरत होती है। एक मरतबा फिर बता देता हूं, अगर आपके चेहरे के ऊपर कोई भी किस्म के दाग हैं, धब्बे हैं, छाइयां हैं जो किसी और क्रीम से नहीं जा रहे, या किसी और क्रीम ने आपके चेहरे को तबाह करके रख दिया है, आपके चेहरे पर बहुत ज्यादा दाग आ गए हैं, बहुत ज्यादा धब्बे आ गए हैं और किसी भी क्रीम से नहीं जा रहे, आप डॉक्टर्स के चक्कर लगा रहे हैं, तो बिल्कुल जनाब अब कहीं जाने की जरूरत नहीं है। आप कीसन का जो जाफरानी क्रीम है द कीसन नाइट जाफरानी क्रीम ग्रानो आरविदुन को इन डीर खा और डीर जबरदस्त रिजल्ट मिलावेंगे।
Thank you, sir. Zanab, you are now listening to Radio Aman 88.4 Talk and Global FM 91 Dera Smile Khan. The studio na bilkul live. Wa bina hiraan saas uro aur pasas khidmat ke. Haan, sir, Zanab. So, बिल्कुल जनाब इसके अलावा मेरी जो बहनें हैं जिनकी उम्र भी बहुत छोटी है 16 साल हैं 17 साल हैं 18 साल हैं वो भी मुझे सुन रही होंगी ठीक है जनाब वो भी मुझे सुन रही होंगी तो बिल्कुल जनाब आज हमारी गुफ्तगू खास तौर पर उन नौजवानों के लिए भी है जिनकी जो टीनएजर हैं बिल्कुल जनाब जो अभी अभी जवान हुए हैं जिनकी उम्र तकरीबन 14 साल है 15 साल है 16 साल है 17 साल है 18 साल है 19 साल है या 20 साल है आपने अगर जिंदगी में कोई भी क्रीम नहीं यूज की है ठीक है जनाब जिनकी उम्र अभी बहुत छोटी है और वो सांवले हैं उनके चेहरे पर दाने हैं तो बिल्कुल जनाब ये स्पेशल मेरी उन बहनों के लिए क्रीम है जो कि कहती हैं कि अनस भाई ठीक है जनाब ये मेरी उन बहनों के लिए है जिनकी उम्र अभी बहुत ही छोटी है और मतलब उनकी नाजुक स्किन है वो डरती हैं कि अनस भाई हम कोई और कंपनी की क्रीम यूज करेंगे तो उससे हमारे चेहरे पर दाने आ जाएंगे तो बिल्कुल जनाब आप लोगों के लिए मैं लेकर आया हूँ केसन की ग्लूटामाइट डे एंड नाइट क्रीम बिल्कुल जनाब आप डे में एज अ सनब्लॉक भी यूज कर सकते हैं और रात को एज अ नाइट क्रीम भी इस्तेमाल कर सकते हैं बिल्कुल जनाब अच्छा अक्सर बहनें मुझसे कहती हैं कि अनस भाई हमारी उम्र अभी कम है हमारी जिल्द बहुत नाजुक है हम कौन सी क्रीम इस्तेमाल करें हमें डर लगता है कि कोई क्रीम हमारे चेहरे को खराब ना कर दे तो बिल्कुल जनाब तो सबसे पहले मेरी तरफ से एक बात याद रखें नौजवान उम्र में जिल्द के साथ तजर्बे नहीं करने चाहिए हर नई क्रीम हर शख्स की जिल्द को एक जैसा सूट नहीं करती है इसलिए हमेशा प्रोडक्ट की अज्जा देखें थोड़ी मिकदार से आगाज करें और अगर जलन खारिश या लाली महसूस हो तो इस्तेमाल रोक दें ठीक है जनाब अगर आपको भी किसी क्रीम से जलन खारिश या लाली महसूस होती है ठीक है जनाब तो उसको इस्तेमाल करना छोड़ दें ठीक है जनाब उसको मैं थोड़ा सा गैप दे 3-4 दिन को उसके बाद फिर यूज करें और बिल्कुल जनाब अब बात करते हैं केसन की ग्लूटामाइट क्रीम केसन ग्लूटामाइट क्रीम उन लोगों के लिए बनाई गई है अपनी जिल्द की ब्राइटनिंग ताजगी और मजमू स्किन केयर पर तवज्जो देना चाहते हैं बिल्कुल जनाब खासतौर पर नौजवान मुझे कहते हैं अक्सर कहते हैं कि हमारी जिल्द सांवली है हम चेहरे को ज्यादा साफ और रोशन दिखाना चाहते हैं लेकिन ऐसी चीज चाहते हैं जिससे अपनी स्किन केयर रूटीन में आसानी से शामिल कर सके तो ऐसे नौजवान केसन ग्लूटामाइट क्रीम इस्तेमाल कर सकते हैं लेकिन याद रखें खूबसूरती जो है ना सिर्फ खूबसूरत रंग का नाम है ठीक है ना सिर्फ कुदरती रंगत हर इंसान की अपनी खूबसूरती है मकसद ये होना चाहिए कि जिल्द आपकी साफ और आप मजीद खूबसूरत नजर आए तो बिल्कुल जनाब खबर में खबर है केसन कम से द ग्लूटामाइट डे एंड नाइट क्रीम दे अक्सर अगर खोयान दर पारा दा अगर भ्रूण दर पारा दा अगर उम्र फिलहाल डेर हुड़ के दा चेरे क्रीमों ने नदी इस्तेमाल करी बिल्कुल इस्तेमाल करी नदी अब ची अनस भाई चेरे मास्किन उसर अनस ची खराब अब बिल्कुल जनाब बिला जिजक का ओडीर पर मुतमाइन तरीके बने सास इस्तेमाल वाले सो द केसन कम से द डे एंड नाइट ग्लूटामाइट क्रीम दे इंशाल्लाह स्पेशल अगर खोयान दर पारा दा चनन पूरे चेरे क्रीमों ने नदी इस्तेमाल करी औ ओ सो ख्वाहिशमंद दी ची युदा से क्रीम दे भी ची कम मेडिकेटेड दे हम भी औ नेचुरल दे हम भी और मुंगा चकम मख दे आईगी तो नुकसान हम रखे भी तो बिल्कुल जनाब नन हम रावड़ी द केसन ग्लूटामाइट डे एंड नाइट क्रीम स्पेशल द वड़ा उमर खोयांदो द पारा अवरुन द पारा बिल्कुल जनाब दी इस किस्म हम नुकसान नस्ता तासु तब इस किस्म हम साइड इफेक्ट नरा कभी औडीर खा औडीर जबरदस्त रिजल्ट बसासु तो मिलावेगी बिल्कुल जनाब खोयांदो तो हम रुन तो हम डी वल्डीर खा औडीर जबरदस्त मिलावेगी द केसन ग्लूटामाइट डे एंड नाइट क्रीम फिर के जनाब द वड़ा उमर खोयांदो द पारा चे ओ सोस लजमन शविदी औ ख्वाहिशमंद दी चे मुंगद युदास क्रीम इस्तेमाल को चेगे सर मुश मख्त नुकसान हम नरा की और सरस्पिन दे हम सो बिल्कुल जनाब द केसन ग्लूटामाइट डे एंड नाइट क्रीम सासु वृजी पलमर मुजिकार को द कोर कारुन टाइम की हम सांसु एज सन लगे समझ वाले और स्पे एज अ नाइट क्रीम समझ वाले सही दिखने जनाब द स्पेशल अगर खोयान दे चिकम उम्र 15 साल 16 साल 17 साल 18 साल उम्र दे अगो द पारा स्पेशल तो फना द की सुना ग्लूटामाइट डे एंड नाइट क्रीम बिल्कुल जनाब दीन भाई पहला प्रोडक्ट द केसन हैंड एंड फुट क्रीम बारे के बाद हमने खबर है बिल्कुल जनाब केसन की हैंड एंड फुट क्रीम के बारे में बात करेंगे
अच्छा बिल्कुल जनाब आप जरा अपने हाथों की तरफ देखिए। ठीक है जी, अपने हाथों की तरफ एक मिनट देखिए, क्या आपके हाथों की रंगत चेहरे से मुख्तलिफ महसूस हो रही है? ठीक है जी, क्या धूप गर्द गुबार और रोजमर्रा के कामों की वजह से हाथ और पांव बेरौनक या ज्यादा स्याह नजर आने लगे हैं? तो मेरी बहनों, अब हाथों और पांव की स्किन केयर को भी अपनी रोजमर्रा रूटीन का हिस्सा बनाना है। सही है ना जी? अब बात हो रही है किसन की हैंड एंड फुट क्रीम की। बिल्कुल जनाब, वो बहनें जो चाहती हैं कि उनके हाथ और पांव ज्यादा साफ, नरम, हमवार और निखरे हुए नजर आए, वो किसन की हैंड एंड फुट क्रीम को अपनी स्किन केयर रूटीन में शामिल कर सकते हैं। او سید کنا جناب سید کنا جناب جو سمر ہم خویندے بھائی بھی یو فرتے دخپل لاسو تو گرو او بیا اخپل مخ تو گرو کستا سو لاسونا او مخ چے کنا یو بسر میچ کی سی کنا میچ کی سی سید کنا جناب چے نم میچ کی جی ستا سو چکم سی ستا سو چکم سی دی او لاسونا دی ا تو دشی وی دی ابل کو جناب ستا سو پارا میرا وڑی دی دا کیسن ہینڈ اٹ فوڈ کریم ستا سو شو دا پارا ستا سو لاسونا دا پارا انشاءاللہ دا ود ان 7 ڈیز ستا سو چکم دا لاسونا دی پشی دی دا بالکل سپین سی او ستا سو مخ لاسونا او پشی و چگی دا میچنگ سی کنا او کلی کرے دا سی بھی کنا جی اکثر اورنا ہم کو یاندو ہم دا پشی چکم ا توری وی لاسونا سپین وی او مخ ہم تور وی ا مخ سپین وی لاسونا سپین وی او پشی توری یا داسی وچ چکم مخی بھی آسپین بھی او چکم لاسونا بھی آ ہم تور بھی او پسی ہم تور بھی یہ خلق ورتا وائی تو چیرے پلاسو بنے ہم کریم لگا وکنا سیدی کنے زناب ازنا مسلم ہم در تحل کڑے دا سپیشل خویان دو دا پارا او ورون دا پارا ہم اغا ورون آسی سک مزدوری کبھی یا دا مصریانو کار کبھی لاسونا چی ہر وقت توری بھی زناب اغو دا پارا دیر بہترین او دیر زبردست شے سیدی کنے زناب دا کیسن ہینڈ اینڈ فوڈ کریم سپیشل خویان دو دا پارا دیر خدی او دیر زبردست دی او اکثر خویان دو اول دا سی کولا چی دا پالر تتل دا مینی کیور یا پیڈی کیور ورتا کولا دا لاسو شو دا پارا ولی چی لاسونا شو چی بکن آئے توری شو بھی بالکل جناب سو دا پالر تتلو ضرورت ہم نشتا ساسو دا کریم استعمال ولی سو دا کیسن ہینڈ اینڈ فوڈ کریم ہمشتا سیدی کنے جناب دا کیسن ہینڈ اینڈ فوڈ کریم سپیشل خویان دو دا پارا دیر بہترین او دیر ہائی ریکومینڈڈ فارمولا دے ان سره چې څوک خورې هم استعمالوي د ویدین 7 ډیز د 7 ورځو کې یا 5 ورځو کې بساس خپل فرق محسوسېږي ډیر کې جناب ډیر بهترین خوشبو هم دی دی هینډ فور کریم د شو او لاسو د پاره د کیسن هینډ فور کریم ډیر خدي ډیر زبردست او ډیر بهترین رزلټ دی والا ٹھیک ہے جناب بہت بہترین ہے بہت لاجواب رزلٹ ہے ہاتھوں پاؤں کو گورا کرنے کے لیے چٹا کرنے کے لیے تو بالکل جناب دین اس کے بعد جناب میں ایک آخری پروڈکٹ پر بات کرنا چاہوں گا اس کے بعد آپ کی کالز لیں گے تو بالکل جناب ایک اور پروڈکٹ ہے جس کو ہم کہتے ہیں کیسن کی کریک کریم بالکل جناب دا کیسن کریک کریم نمو بندی ہم یہ پروڈکٹ اکثر اخ مطلب ورون ہم دا مسئلے بھی پھر دیکھنے جناب چکم ساسو پشی دا ایڈی بھی ایڈیا نے ورتوایو دا دغ چ کریک اس رہی پھر دیکھنے جناب دا ساسو پشی چ بھی کنا لاندے کٹ چرا سی اجی سر ساسو پشی ڈی رزیات خوش جناب ساسو رپارا میرا وڑی دی دا کیسن کریک کریم بالکل جناب کیسن کریک کریم اور خشک پھٹی ہوئی متاثر جلد کی نگہداشت آج بات کرتے ہیں کیسن کی کریک کریم کی خاص طور پر ان لوگوں کے لیے ہے جنہوں نے جسم کے مختلف حصوں پر خشک کھردری یا پھٹی ہوئی جلد کی وجہ سے پریشانی ہوتی ہے بالکل جناب اگر آپ کے پاؤں پھٹ چکے ہیں ایڑیاں کریک ہو چکی ہیں انگلیوں کے کناروں پر جلد پھٹ رہی ہے ہاتھوں پہ شدید خشکی ہے یا جلد بہت خشک ہے اور کھردری محسوس ہوتی ہے تو جلد مناسب نگہداشت کے لیے کیسن کریک کریم کا استعمال کیا جا سکتا ہے اگر آپ ہاتھوں پاؤں پر خشکی کی وجہ سے جلد پھٹ رہی ہے تو ایسے خشک حصوں کو مسلسل موئسچرائز رکھنا بہت ضروری ہے اب بعض اوقات جسم کے کسی حصے پر دانے کے پھٹنے کے بعد نشان یا زخمی حصہ رہ جاتا ہے یا کسی حادثے کی وجہ سے چوٹ لگ جاتی ہے ایسے صورت میں اگر ڈاکٹر نے کسی خصوصی کریم یا مرہم کی ہدایت دی ہے تو سب سے پہلے جناب استعمال کر سکتی ہیں کیسن کی جو کریک کریم ہے وہ استعمال کر سکتی ہیں بالکل جناب اگر اس کے علاوہ آپ کی جسم پر الرجی ہے خارش ہے ددل ہے چمبل ہے جس سے کوئی جلدی شکایت موجود ہے تو اس معمولی خشکی کو سمجھ کر خود سے جو ہے نا آپ استعمال کر سکتے ہیں اب کیسن کی کریک کریم بالکل جناب یعنی کیسن کریک کریم کو بنیادی طور پر خشک کھدری اور پھٹی ہوئی جلدی کے داغ کے ساتھ ساتھ اگر آپ کو ددر ہے چمبل ہے الرجی ہے تو آپ اس جگہ پر کیسن کی کریک کریم استعمال کر سکتے ہیں تو وہاں سے انشاءاللہ آپ کے دانے ختم ہو جائیں گے آپ کی جو الرجی ہے وہ ختم ہو جائے گی بالکل جناب خبر میں خبر ہے در کیسن چکم دا کریک کریم دا جناب ڈیر خدے او دی ڈیر زیادہ فیدی دی جناب اکثر دا سے بھی چے مونگا چکم دا چمبل بھی یا دا سے یو جب جسم بندی یو دا سے حصہ بھی چے التا یو جی بندی مخصوص جی بندی مونگا الرجی وشی اگر جے چکم دا کن آسور شی یا دا سے بھی چے چیر ساسو پب شو بندی پلاس بندی چیر دانا رو تلے بھی او دا نچے کلا مطلب چے خراب شی اگر زخم جوڑی جی اگر زخم دا پارا ہم دا کیسن کریک کریم ساسو استعمال ویلے سو
سیدی گنی جناب او دین لو چکم بل خبر امونگا وکو چکم دا کیس نا چکم دا کریک کریم دا چیرتا چیرتی دا میل الی استعمال بیج جناب دا استاسو زخم بده هم استعمال ویلی سو استاسو چکم دا پشی ایڈیان دی پینڈیان هم برد دا سوایا چی اخی چی زخم جور چی دا یخ چکل رازی یا گرمی که هم دا اکثر ورون تا مسئلی بی استاسو دا پشی چکم گوتا ای آپ پخشی کلاس گوتا مو پخشی او دین لو چکم استاسو چیر ایکسیڈنٹ وسی خدا نخواستا او استاسو چکم زخمون بی او ڈاکٹر در توایی چی چیر کریم پا استعمال ویلی بلکہ جناب دکی سن کم چ کریک کریم دا ساسو سمانے ولے جناب دکی سن کریک کریم الرجی دا پر ہم ڈیر خدی الرجی دا خارج دا چمبل دا ساسو اچ کی سمم باڈی ونے مسئلے وی دا سمانے ولے سو انشاء اللہ ساسو بٹولے مسئلے ور سر حال شو تو بالکل جناب دا منن اپسلور چکم کیسن پروڈکٹ دی پدی بن خبر وکڑا اور ریٹو نہ بہم در شوم جناب چکم دا کیسن پروڈکٹ دی بالکل جناب چکم چ دا کیسن کریک کریم دا ساسو زخمو دا پارا ساسو الرجی دا پارا ساسو پلاسو بن خشکی وی اگے دا پارا ڈیر بہترین دے او قیمت ہم ڈیر کم دے جناب صرف اور صرف 250 روپے بن ساسو دا ملاوے گی دا کیسن کریک کریم بالکل جناب نام بیا ستے کیسن کریک کریم بالکل جناب دین وچ خبر وکو او چکم دا کیسن ہینڈڈ فوڈ کریم دا وائٹنگ پارا نرمول دا پارا بالکل جناب سب سے کم لاسو اب سیدھی کا نداب سر اسپینشی ادھی قیمت صرف اور صرف 350 روپے دا سیدھی کہنے جناب صرف اور صرف 350 روپے بندے دا کیسن ہینڈڈ فوڈ کریم دا جناب دا پالر تلل ضرورت نہ شا او دین نو جناب سے خبر وکو تکم دا کیسن نائٹ زعفرانی فارمولا کریم دے کم سے زعفران موجود دے صرف اور صرف 320 روپے بندے مساو سن ملاوی گے جناب او دین نو سے خبر وکو دا کیسن کم سے گلوٹا وائٹ جی این نائٹ کریم دا اسپیشل اخ خویا نبرن دا پارا چ عمر ڈی زیاد کم دے انن پوری کریم نہ دی استعمال گڑی او دا پر ڈیر خدی او ڈیر زبردست پروڈکٹ دی کیسن گلوٹا وائٹ جی این نائٹ کریم صرف اور صرف 350 روپے بندے تو بالکل جناب ویلکم بیک آپ ابستہ ہیں ریڈیو امن 88.4 ٹاک اینڈ گلوبل ایف ایم 91 ڈیرہ اسماعیل خان کے اسٹوڈیو سے بالکل لائیو اور براہ راست آپ کا میزبان آپ کی خدمت میں حاضر ہے تو بالکل جناب آپ ہمیں کال کر سکتے ہیں 0313-96-70-988 پر تو بالکل جناب ساسو مالا کال قبل سو 0313-96-70-988 پر تو بالکل جناب آپ مجھے کال کر سکتے ہیں آئے ہیں آپ کے ساتھ گپ شپ لگاتے ہیں جناب دل کی باتیں کرتے ہیں تو بالکل جناب آپ ہمیں زون کر سکتے ہیں 0313-96-70-988 پر کیا بات ہے جناب کیا بات ہے السلام علیکم وعلیکم السلام انس بھائی یور شو از ویری نائس آئی اینڈ یور بگ فین اور کہتی ہیں کہ میں کیسن کی بہت بڑی یوزر ہوں کیسن کی بہت بڑی بڑی بڑی بڑی یوزر ہیں لیکن آپ نے اپنا نام ساتھ نہیں لکھا تو جی اپنا نام ضرور ساتھ لکھا کریں اینڈ جناب کال کے لیے نمبر نوٹ فرمائیے 0313-96-70-988 0313-96-70-988 پر آپ مجھے کال کر سکتی ہیں اور اس کے علاوہ جناب 0963-511-488 کال کے بولے سو سیٹ گنج جناب 0313-96-70-988 بند کال کے بولے سو مالا سو بالکل جناب یہ میسج دے کہ السلام علیکم دا پیر اسرار اینڈ متی اللہ شاہ منگ دا پروگرام مننا چہان مننا السلام علیکم انس بھائی آج تا پیارا لگتا بیٹھا ہے اب میں بھی پیارا ہاں لیکن کریما جو تھپی رانا میں بھی پیارا ہاں کریما تھپی رانا اب میں دا نا ہی بھی کیکر خان لالا کی میں حال ہوئی ٹھیک ٹھاک بدے ہیں طبیعت یہ ٹھیک بدی ہے کیکر لالے دی کرا کدا مالٹے نپے السلام علیکم روبینہ بلوچ ڈیرا اسماعیل خان سے ہمارے ساتھ روبینہ کیسی ہیں ٹھیک ٹھاک ہیں طبیعت سی ٹھیک ہے امید کرتے ہیں جناب ٹھیک ٹھاک ہوں گے السلام علیکم صاحب رواج ٹانگ سے شیخ فاروق انس بھی سلام کل گیا ہم حاجی زربت خان تیلو خدم چکیسن دے زعفرانی صابن یوز کیتے شاندار رزلٹ دے کے مہمان تھی گئے ہیں حیران اسی ویلے کیسن دے زعفرانی صابن ایک درجن منگوایا ہی نے نالے گھن گئے ہیں ملتان دو رشتے زندگی دے کیسن دے نال کیسن دا ہر سسٹم زندہ باد تے نالے انس بھرا بھی پائندہ باد چکمان کیا بات ہے سی کیا بات ہے زندہ باد جناب السلام علیکم وعلیکم السلام کفن مت ڈال چہرے پر مجھے عادت ہے مسکرانے کی مٹی ڈال قبر پر مجھے امید ہے کسی کے آنے کی اسیم کہتی ہیں جناب اسیم کیسی ہیں
खुशी कहती है कि आप नुमान भाई हो। नहीं जी, मैं नुमान भाई नहीं, मैं अनस भाई हूँ। अनस भाई क्यों गए अनस जी? कहती है कि अस्सलाम वालेकुम मेरे इब्राहिम। बिल्कुल जनाब, द डबर की इब्राहिम बैटरी वॉल सर अवसर से कम थे हाफिज बैटरी वॉल दी सर हम तक संटोल प्रोडक्ट सांसद मिला भी। तो बिल्कुल जनाब, एक मैसेज है कि आपके कहने पर हाथ की तरफ तो देख लिया बट चेहरे को देखने के लिए आईना नहीं है फिलहाल मामा की प्रिंसेस। चेहरे को बाद में देख लीजिएगा। अगर आपने हाथों के देख लिया तो जनाब हाथों के लिए आज ही लेकर आए किसन की हैंड एंड फुट क्रीम हो। तो बिल्कुल जनाब मैसेज है कि अस्सलाम वालेकुम, अस्सलाम वालेकुम। अनस के बाद नुमान शेख दा तेरा कौन लगता है पिया? मैं कुत्ता तेरी उंदी आवाज कोई समझ नहीं आती पई। मैं आता हाँ शेख साहब, तू आगदा मैं अनस हाँ। जमान नसर खेलो को यकीन नहीं आता है कि अनस बिरान चलो मैं अनस ही तो बिल्कुल मेरी तो नुमान लल्ले आवाज बहु वापस ही मिलती जुलती है। अस्सलाम वालेकुम सलाम जी। अमीर हुसैन कहते हैं कि कल चंदी चोरी भी रात वेले कई अजब तमाशा हो रही बेताब और चंदी शोक अंदर हिक बिस्मिल नेक चकोर आई कर लांदी कूंज निमाने दी परदार अलादा शोर आई रख दिल विच राज अमीर वांगू हंजू पी के नचदा मोर आई। क्या बात है सलाम। तो बिल्कुल जनाब, एक मरतबा फिर नंबर नोट फरमा लीजिए और आइए मैं आपसे एक सवाल करूंगा। आप लोगों ने उस सवाल का जवाब देना है 0313-96-70-988 पर, 0313-96-70-988 पर आप मुझे कॉल कर सकते हैं। तो बिल्कुल जनाब 0313-96-70-988 पर, 0313-96-70-988 पर आप मुझे कॉल कर सकते हैं। इसके लिए जनाब जो स्टूडियो का ऑफिशियल नंबर है 0963-511-488 पर भी आप मेरे साथ रब्ता कर सकते हैं, मेरे साथ ऑन ईयर आ सकते हैं, अगर शप लगा सकते हैं। और आज मेरे पास बहुत ही चटपटा से एक सवाल है। अगर किसी राम मंगल सर हम ये सवाल हम पुख्तन खुम जनाब खाल कबल 0313-96-70-988 वाले। अच्छा वही चीज नुमान भाई तो सलामुना कहते हैं कि अस्सलाम वालेकुम अनस भाई, कैसे हैं अनस भाई? केसन की जाफरानी क्रीम मैंने इस्तेमाल की है और बहुत ही जबरदस्त, बहुत ही लाजवाब रिजल्ट मुझे मिला है। तो बिल्कुल जनाब, केसन की जाफरानी क्रीम है या ऐसी जाफरान उसमें मौजूद है और आपको बहुत ही खूबसूरत और लाजवाब रिजल्ट इंशाल्लाह मिलेगा। तो बिल्कुल जनाब, आप मुझे जॉइन कर सकते हैं 0313-96-70-988 पर, 0313-96-70-988 पर और 0963-511-488 पर भी आप मुझे कॉल कर सकते हैं। क्योंकि जनाब द कॉल ऑफ एस एम एस दफारा 0313-96-70-988 बने हम सासु माला कॉल खबल सो और वहाँ प्रोग्राम से देखे ना हिस्सा जुड़े।

0: बिल्कुल जनाब, वेलकम बैक लिसनर्स। आप वाबस्त हैं रेडियो अमन 88.4 टॉक एंड ग्लोबल एफएम 91 डेरा इस्माइल खान। आप अपने शहर के प्यारे से पसंदीदा रेडियो स्टेशन से मेरा प्रोग्राम समाज फरमा रहे हैं। सो बिल्कुल जनाब, आप हमें जॉइन कर सकते हैं 0313 96 70 988 पर। जनाब केसन का बहुत ही प्यारा शो है जिसमें आज हमने बात की केसन की नाइट जाफरानी फार्मूला क्रीम की, केसन की जो डे एंड नाइट ग्लूटावाइट क्रीम है उसके बारे में बात की, और इसके अलावा जनाब केसन की और भी बहुत सारी प्रोडक्ट्स हैं जनाब, आज हमने उसके बारे में भी बात की है। केसन की हैंड एंड फुट क्रीम है, केसन की क्रैक क्रीम है, तो बिल्कुल जनाब आप लोगों के लिए बहुत ही बेहतरीन है, बहुत ही लाजवाब है। आप लोग जो है ना इस्तेमाल कर सकते हैं, इंशाल्लाह आपको बहुत ही खूबसूरत, बहुत ही लाजवाब और बहुत ही उम्दा किस्म का रिजल्ट मिलेगा। सो बिल्कुल जनाब ज्वाइन करने के लिए 0313 96 70 988 पर आप मुझे कॉल कर सकते हैं। एंड एक मैसेज मेरे पास आ गया है कि अस्सलाम वालेकुम अनस बिरहा, मेरी शादी थे आसे लाला सिर्फ तय को सदा देसा, अकीकर खान खलील भाई को भी न देसा, अब बस मेरी शादी तो जरूर आ। बिल्कुल जनाब लला, मैं तेरी शादी तो जरूर आसा, लेकिन गाल है जो मैं कुछ सजा दे तो आप पास है। ठीक ठीक है जनाब, मैं कुछ सजा दे आप पास है तो मैं तेरी शादी तो जरूर आसा। एक कॉलर है, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम, किवे हाल भी, कौन थे कितू गाल करें दे पैवे, कौन गाल करें दे पैवे, शुएब खान कितू गाल करें दे पैवे, खैर नाल
1: नवाबी
0: कितू कोलो
1: नवाबी,
0: ये केरे पास थी मैं लाला नवाबी कुलाची सैड दे, लाला किवे हाल भी, ठीक ठाक वजे, तेरी तबीयत सी चंगी वधी है, अच्छा की मैं प्रोग्राम मजा करे ना, कोई समझ आंदी पई लाले खू, पश्तो की खबर ही पश्तो चुमा खबर ही माँ खोल चेरे कुलाची सैड ने खुबे बस सराय की वाय करना चरेंगे शय तबियत सी दिशा जखो का शय मद कीसन कम प्रोडक्ट इस्तेमाल वे लग गया है
1: यार
0: बस दर्द लगोम जी दर तो वैसे मख्ता कलर तो बस पैगाम रखे ना चिस्तान मख्त बल कलर रेशी अगी तो बस पैगाम रखे अच्छे रंगी पर खबर ही न सुम पोए मल चितान आबाद से कल कम्बला कालर राजस्थान आबाद बकाल कभी अगीत बच्चे पैगाम रखे चलो सही जनाब ठीक है ना, ये जहान मैंने ना सिविल कुछ जनाब आज का टॉपिक यही है कि आप मुझे कॉल करेंगे और अपने अगले कॉलर को आपने कोई ना कोई पैगाम देना है। सिर जनाब सासु मत काल कभी और सासु मखतब चम कालर रजीज सासु नबाद अगीत सासु यो पैगाम रखा सिर जनाब 0313 96 88 0903 68 511 4 88 बने हम सासु वाले कॉल कर सो टॉपिक बने हम खबर ही कोई जनाब और मैं सुना हम डी ज्यादा वाचे अस्सलाम वालेकुम अनस भाई सासु चिकम द कीसन क्रीम दा जाफरानी नाइट क्रीम दा तंग बाजार के चिरता मिलावी जी बिल्कुल जनाब दा तंग बाजार के मिलावी की द दरवाजे सरा दजूर डा खानी गली सरा नूर मार्केट बिल्कुल सर बंदे अतीक जन स्टोर के जनाब अतीक जन स्टोर के बिनसल सासु टोल प्रोडक्ट मिलेगी। अस्सलाम वालेकुम, हाउ आर यू, आई एम साइमा खान भाई उमनु लुफ्त अस्सलाम वालेकुम टांक ना अदनान माशाल्लाह अनस भाई देर खुश नजर नसे दीरा मनी ने जनाब यो जहान मनना अल्लाह आपको खुश रखे आमीन। लाडला एस के बलोच डेरा इस्माइल खान से हैं। अस्सलाम वालेकुम भाई कैसे हो, फर्स्ट बार आपको मैसेज कर रही हूँ भाई फिर वही सवाल आ गया, ओके हो गया सही, ओके हो गया। बिल्कुल जनाब एक कॉलर आए लेकिन जनाब नेटवर्क का मसला है, आपकी कॉल जो है वो ड्रॉप हो जाती है। बिल्कुल जनाब एक मैसेज है, अस्सलाम वालेकुम, वालेकुम अस्सलाम जनाब मैं आयान डी ए खान से आपका प्रोग्राम पहली बार सुन रहा हूँ और बहुत अच्छा है, और ये क्रीम कहाँ मिलती है और अपना नाम भी बता दे शुक्रिया। सो बिल्कुल जनाब मेरा नाम अंस अख्तर है और आप कहाँ से बात कर रहे हैं डेरा इस्माइल खान से, फिर करीबी दुकान में आपको बताऊंगा आप वहाँ से हासिल कर सकते हैं। अस्सलाम वालेकुम, वालेकुम अस्सलाम, सो को लकम जी नवरा
1: खैर
0: खरे अद्दा, सो को लकम जी नरा सर ये
1: خان
0: گول سرنگے یہ گنڈا پورا ورا شے طبیعت سی دے شدا
1: یارا او کم کمال شدا
0: اچھا د کیسن اخر خری د جی د کیسن کم پروڈکٹ استعمال ولے استعمال وی لگی ائے
1: یارا سامان لگے ما ډیر خارج کی یارا تا چیر ٹو کرو شیا
0: مطلب پر چی سم بده مخارج کی جی خارش کی عقید پارا بساس ڈاکٹر سیرا یا حکیم سیرا برابطہ کبھی اوکے یو نیم جیب نساس الرجی بھی عقید پارا دا کیسن چکم کریک کریم دا استعمال ولا شو سیدا او دا رتو جناب چ مختہ کلر تب سب پیغام رکھو ساسو نہ بعد چ کلر راضی
1: یارا دس پیغام اور کون تھے بس ہر طرح تا کا کال کئی تھے ہر طرح تا نا کیا کواڑی
0: اخو سید برونا مطلب چ تا نا با چ بل کلر رضی تا ل طرف چ پیغام مرکم جناب ڈیر سمپل کو ٹاپک دے ساسو بمال کال کوئی او مخت چکم ساسو نبات چکم کالر رضی کنا اغی تب اخپل جان چیرے مشورہ چیرے پیغام ببر کوئی جناب السلام علیکم وعلیکم السلام وعلیکم السلام سفر میں پھول چاہیے ہمارا لالا میں اکے میں پھول چاہیے ہمارا ٹھیک ٹھاک ودے وے نبی سی ٹھیک ودی میں تا کہ بھول گئے میں کو
2: کرتا ہے نہیں نہیں میں تے کل میسج
0: کیتا ہے اج بتوری محبت کیا مو گیا تا کہ
2: سچ روس گئے سچ اتر والے
0: نہیں نہیں میں کو پتہ ہے تو سر روسے تے بابا بچ کے سے گئی سارے کول ایک تو اگے تو سارا ہے
2: ائی نہیں کو نہ تے روس ما گال ہے تو بات
0: کر رہے ہیں گال ہے سی بھائی تو کو جے رہے نا لبھا سب اوکھیاں تے بدے ہیں دل
2: دے یہ کہہ رہے ہیں
0: میں کہ تو کو بڑے اوکھیاں تے لبھی بدے ہیں
2: اچھا
0: یہ گال ہے
2: نہیں نہیں میں وہ میں دیوان تھے تو ماشاءاللہ تیری آواز کلی ارامی میں سن رہا ہوں تے کا لے پر ساری کو نہیں چلدا
0: ٹھیک ہے ٹھیک ہے ٹھیک ہے چاچا امیر حسین بھائی اگلے کالر کو کیا مشورہ دے سو کوئی پیغام دے سو
2: اگلے کالر کو یہ مشورہ دے سو کوئی مزے دا لطیفہ سناوے جو کھیل کھیل
0: کے اے بھی ٹھیک ہے اوکا ٹھیک ٹھیک ہے جی بو مہربانی نال جان ہس دے وزے تے مسکرائیں دے رہو ہمیشہ میں
2: ایک لطیفہ تے سناواں
0: گا آمن دیو جی آمن دیو
2: کرے دا استاد سے گل کو پوچھنا کیتا ہے کہ تیری گھڑی کیم دے دیندی ہے
0: ٹھیک ہے
2: وہ کہے نہیں استاد جی دسیں نہیں دیکھنا سن
0: جہان ڈیرا خوش او ڈیرا سینئر لسنر دے چاچا امیر حسین دا پہاڑ پور ریڈیو دا منگ لسنر دے بالکل جناب ما ڈیرا زور لسنر دے او ڈیر خا انسان دے بالکل جناب ایک اور کالر ہے میرے ساتھ السلام علیکم جی لالا نال ریڈو بند کرے سوں بالکل جناب جہاں بندے کال کریں جناب اپنے نال ریڈیو کو نال بند کر کے دیکھ تاکہ تاری ساری جی گال ہے وہ بالکل کلیئر تھی سکے بالکل جناب کل ہم کال کبھی جناب اخبل جان سر ریڈیو ضرور بند کے ہوئی جناب کہتے ہیں کہ السلام علیکم وعلیکم السلام تو ایان آپ مجھ سے پوچھ رہے تھے کہ کیسن کی کریم ڈیرا اسماعیل خان میں کہاں پر ملتی ہے تو جی تھوڑا سا ویٹ کریں دس منٹ پہلے جو ہے نا آپ کو 4:50 پر میں تمام کے تمام ایڈریسز بتاؤں گا ٹانگ کی بھی اور ڈیرا اسماعیل خان کی بھی بالکل جناب السلام علیکم بھائی السلام علیکم بھائی وعلیکم السلام اینڈ ایک اور کالر ہیں السلام علیکم اللہ ان ریڈیو کو بند کرو کیویں حال ان کون دے کتھوں گال کرنے پے لالا کون دے کتھوں گال کرنے پے لالا آواز تھوڑی بہت زیادہ کر دی پئی سی آواز تھوڑی بہت زیادہ کر دی پئی السلام علیکم
2: وعلیکم السلام
0: جی سو کو لکم جی نورورا درا پیز نا ابرو چریں گے شے طبیعت سے دے شدا تم
2: کس
0: خدے شکر دا سرنگ دا پروگرام خون کھیل گیا تھا اور دا پروگرام ولی سرم یو ٹاپک سے وہ چستاس بھائی کالر تا پیغام ورکو اور استاس رو پارا دا پیغام دے چیر چیر خگ خگ وندے لطیفہ بھی آ رہا ہوا آیا نمبر سادہ خوش ہیں ہم السلام علیکم بھائی کیسے ہو فرسٹ بار آپ کو میسج کر رہی ہوں ٹھیک ہے اور کہتی ہیں کہ

0: आपकी आवाज नुमान भाई से मिल रही है, उसे बिल्कुल जरा मिल रही है, बल्कि मुकम्मल मिल रही है। अंशु भाई, आपको टॉपिक बहुत फनी, बहुत मजे का है, बट भैया पहले लोगों को अच्छे से समझाओ, टॉपिक के हवाले से लोगों को समझ नहीं आया। मामा की प्रिंसेस, बस ये क्या कर सकते हैं, इनको थोड़े बहुत बादाम खवाएंगे ना तो फिर ठीक हो जाएंगे। अस्सलाम वालेकुम भाई, शो इज वेरी नाइस। आपकी स्वीट सिस्टर इकरा कैसी है, ठीक ठाक है, आपको वेलकम कहता हूँ। लड़का ने लड़की से बोला और लड़की एक जैसे होते हैं, एक आती है और एक चली जाती है। लड़की ने फिर लड़के से बोला कि लड़का और रक्षा एक जैसे होते हैं, एक को बुलाओ। क्योंकि आपने स्नाइप कर दिया, आपने जो ना स्नाइप कर दिया, लेकिन बंदी आपने हमारे ऊपर फायरिंग कर दी है। जनाब अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जनाब, कहते हैं कि मैं हमजा बलोच फ्राम कुरी से अहमद वासी ने 2026 का न्यू गाना तो प्ले कर दू जनाब, टाइम होता तो मैं जरूर प्ले करता, बट टाइम इज वेरी शॉर्ट। एंड अस्सलाम वालेकुम। لونی نہ خبر کبھی خو آواز سے کمستا ولدی کنا اڈی رزیات کٹ کیج لگا دا خو بالکل جناب ساسو مال کال کبلی سی 0313 96 7988 باندے بالکل جناب 0313 96 7098 پر پڑھا مجھے کال کر سکتے ہیں اور میرے شو کا حصہ بن سکتے ہیں۔ السلام علیکم۔ السلام علیکم بھائی، آپ کون سے اسٹوڈیو سے پروگرام کر رہے ہو؟ بالکل جناب، بالکل جناب، میں ٹانگ اسٹوڈیو سے، امن ریڈیو 88.4 ٹانگ کے اسٹوڈیو سے بالکل لائیو اور براہ راست شو کر رہا ہوں۔ السلام علیکم بھائی، کیسے ہو؟ پروگرام اچھا ہے، میں اگلے میسج والوں کو پیغام دوں گی، ہمارے لیے دعا کریں آپ کی بہن ٹانگ سے۔ بالکل جناب، آپ کے لیے بہت بہت بہت بہت بہت بہت دعائیں کریں گے۔ تو بالکل جناب، ایک میسج ہے کہ السلام علیکم منصور بھائی، دا ٹانک دا کیسن زعفرانی کریم بچے وائی چھ ٹریفک چوک کے بچے تمل آئے گی۔ بالکل جناب، دا ٹریفک چوک کے حج زرد خان سے افسر، السلام علیکم۔ تو بالکل جناب، آپ کی کال ڈراپ ہوئی چاہتی ہے۔ تو بالکل جناب، ایڈریس میں آپ کو بتا دیتا ہوں کہ ڈیرہ اسماعیل خان میں بھی بہنیں پوچھ رہی تھی کہ کیسن کی یہ جو آپ نے کریمیں بتائی ہیں، بالکل جناب، کیسن کی زعفرانی کریم جو ہے وہ اسپیشل میری بہنوں کے لیے ہے جو بڑی عمر کی ہیں، جن کے چہرے نے بہت ساری کریمیں استعمال کی ہیں، مطلب کہ ان کی جلد سخت ہے، ان کے لیے کیسن کی زعفرانی کریم ہے۔ اور وہ میری بہنیں جو ابھی چھوٹی عمر کی ہیں، کوئی کریم انہوں نے استعمال نہیں کی اور اچھی کریم کے تلاش میں ہیں، چاہتے ہیں کہ ان کی جلد بھی خراب نہ ہو اور اچھی کریم بھی مل جائے، تو بالکل جناب، وہ کیسن کی گلوٹا وائٹ ڈے اینڈ نائٹ کریم استعمال کر سکتے ہیں، دن کو ایسا سن بلاک اور رات کو نائٹ کریم کے، انشاءاللہ آپ جلد چٹے ہو جائیں گے۔
1: کچھ نارمل نہیں ہوتا اور یہی بات اس کو سمجھ میں نہیں آ رہی
0: میرے بچوں کے۔ ٹھیک ہے جناب، اس کے علاوہ اگر بات کریں کیسن کی ہاتھ اور پاؤں کی کریم، تو بالکل جناب، ہینڈ اینڈ فٹ وائٹ کرنے کی کریم بھی ہے، کیسن ہینڈ اینڈ فٹ کریم ہے، اور کریک کریم الرجی کے لیے آپ کے مطلب کہ پاؤں جو ہے نا، ایڑیاں وہ مطلب ان کے اندر جھریاں آ گئی ہیں، وہ پک گئی ہیں، آپ کی انگلیاں پک گئی ہیں، تو ان کے لیے بھی بہت بہترین چیز ہے کیسن کی کریک کریم۔ ٹھیک ہے نا جناب، آپ استعمال کر سکتے ہیں، اپنے آپ کو خوبصورت بنا سکتے ہیں۔ ٹھیک ہے جناب، کیسن کے تمام پروڈکٹس کے میں نے آپ کو بتایا ہے کہ کون سی کس کے لیے بیسٹ ہے، تو اب آپ نے خود فیصلہ کرنا ہے۔ تو بالکل جناب، وحید جنرل اسٹور اپوزٹ البدر مارکیٹ ٹانک، صافی بھائی سرا اور مدینہ جنرل اسٹور صدر پلازا 20 منٹ کی تخانی چھ، شاہد بھائی سرا، فہیم جنرل اسٹور البدر مارکیٹ ٹانک کے، اور دین الوچ جناب، غلام جان جنرل اسٹور نیئر ٹریفک چوک ٹانک سٹی کے۔ اور بالکل جناب، دین الوچ خبر وکو دا ٹریفک چوک بندے رمضان مارکیٹ صدم مارکیٹ کے حج زرب خان سر، ہم دکیسن ٹول کریمونا ٹول پروڈکٹ ملا ہوئے گی۔ جناب، دین الوچ خبر وکو دا ڈیر اسماعیل خان ایڈریس کو، بالکل جناب، ڈیر اسماعیل خان میں آپ کو ملیں گے، حاجی زری جنرل اسٹور روٹی پلازا ظفر آباد میں، زاہد شاپنگ سینٹر شیخ حسف اڈا، عمر جنرل اسٹور مزار ولی گلی شیخ حسف اڈا، محمود جنرل اسٹور سی آر بی سی چوک، امان جنرل اسٹور چگلا کے ساتھ، فاروق جنرل اسٹور چگلا کے ساتھ، مدینہ ورائٹی سینٹر چگلا کے ساتھ، حاجی گل جنرل اسٹور چگلا کے ساتھ، راجا جنرل اسٹور چگلا کے ساتھ۔ اس کے علاوہ اگر بات کریں جناب، بنو نیو چونگی کے ساتھ کراچی گفٹ سینٹر میں، اور مین بنو اڈا پر عباد یا عبید میڈیکل اسٹور میں آپ کو کیسن کے تمام پروڈکٹ ملیں گے۔ بالکل جناب، یہ تھے کیسن کے وہ پروڈکٹ جو آپ کو ڈیرہ اسماعیل خان میں ملیں گے۔ ابھی بات کرتے ہیں جناب ٹانک میں، آپ کو مزید کہاں کہاں پر ملیں گے، بھی ایک مرتبہ پھر آپ کو بتا دیتا ہوں۔ جناب ٹانک میں آپ کو تنگ بازار میں جو پرانی ڈاکخانہ کی گلی ہے، بالکل چکم دزور ڈاکخانے گلی دا دی سرا مارکیٹ دا نور مارکیٹ، بالکل سرمند دکان دا عتیق جنرل اسٹور کے، عتیق جنرل اسٹور کے کیسن، ان شاء اللہ ला द टूल क्रीमुना अटूल फेसवासुना चिसुमर हम प्रोडक्ट दिन से ला सांसुर वा मिलावेगी और इन नवसे जनाब खबर वो कुद कीसन और प्रोडक्ट द टांग के द ईदुला जन स्टोर अफसर खान प्लाजा अलमक जन स्टोर अफसर खान प्लाजा हाजी जन स्टोर अफसर खान प्लाजा तुफेल गिफ्ट सेंटर सदर प्लाजा दुबई जन स्टोर सदर प्लाजा सिटी जन स्टोर सदर प्लाजा कराची जन स्टोर सदर प्लाजा जैन जन स्टोर बरकी टावर पाकिस्तान जन स्टोर बरकी टावर सुहेल जन स्टोर बरकी टावर अजिया जन स्टोर शेख उतार डबरे की इब्राहिम बैटरी वसरा शेख उतार डबरे के हाफिज चिकम सोलर सिस्टम वाले डबरे के अगे सर हम देखिए प्रोडक्ट मिले शेख उतार के द गुल जन स्टोर जाहिर भाई सरा गुल लला सरा जाहिर भाई सरा जनाब देखिए संटोल प्रोडक्ट शेख उतार के बदरत मिलावी और जनाब दिन नवे से खबर वो दठांग की नूरो दठांग की अतीक जन स्टोर तंग बाजार की दजूड़े डखानी गली सरा अतीक भाई सरा हम देखिए संटोल प्रोडक्ट सासुर मिलावी सही देखने जनाब अब ट्रैफिक चौक बंदे से खबर वो द ट्रैफिक चौक बंदे हाज जरबल खान सर हम देखिए संटोल प्रोडक्ट सासुर मिलावी क्रीमून दी फेस वाश ना दी और से कम क्रीमून दरता व्हील जनाब चाद पर कम यू क्रीमून शदी कस्तास उमर कम दी क्रीमून मुनवी इस्तेमाल करी स्तासुला स्किन से देखने सासु क्रीमून ने इस्तेमाल करी डेर नाजुक सासो स्किन देखना मतलब से अगा खोयान दे अखबर ने सोक ओ सुजला जवान शवी दी जनाब अगो द पर द किसन गुल्टा वाइट डे एंड नाइट क्रीम दा और अगा खोयान दे चडीर जात क्रीमुन इस्तेमाल कड़ी भी और अकेले वजह अगे छक मख दे कना आडा डीर जात दा होने दी डीर जात चयान दी पोख चयान दी क्रीमुन सर नजी अगो द पर द किसन नाइट जाफरानी फार्मूला क्रीम दा से एक जनाब अब शो अवला सोस पिन वाले द पर द किसन च कम दा हैंडल फूड क्रीम दा इंशाल्लाह डीर जर सांस मख लासुन अब शेव इंशाल्लाह यू कलर भी मतलब स्पिन और खबर वो कुछ द क्रैक क्रीम इंशाल्लाह जनाब क्रैक क्रीम हम सासुर पार डेर बेहतरीन दा आओ डेर जबरदस्त इंशाल्लाह सो के हम इस्तेमाल भी डेर खां और डेर जबरदस्त रिजल्ट पर मिला भी तो बिल्कुल जनाब द एड्रेस में हम दरत हुए नूर सासु पर एड्रेस बदले न पुए गो सासु प्रोग्राम की नहीं आवेदा प्रोग्राम न पास सासु जिर दुकानदार तसी सासु द एड्रेस न मिला भी पदी नंबर मास्टर रबी तक अवेल सो सिफर 313-96-1788 बांधे सही हो गए जनाब तो चलते हैं जी और बहुत सारे कॉलर्स हैं बहुत सारे एसएमएस हैं तो बिल्कुल जनाब कॉल के लिए 0313-96-70-988 पर

0: ज्यादा जोर लगाना।
1: ठीक है,
0: कुछ लोग बहुत जोर लगा के कि यार चले, लेकिन ये गलत है। फिर वॉशरूम में कह लें बैतुल खला में ज्यादा देर तक बैठना ये भी ठीक नहीं है। कोशिश करें कि अपने मैदे को ठीक रखें, पखाना रिलीज हो, नरम हो, तो वो इतनी भी दिक्कत नहीं होती। और पानी कम पीना, इसकी वजूहात में भी शामिल है कि आप पानी कम पीते हैं। दूसरा कि बास खवातीन में जो हामला होती है उनको भी शिकायत हो सकती है उस दौरान, और वही चीज अगर ना संभाली जाए तो वो बच्चे में कन्वर्ट होती है।
1: ठीक।
0: अब रह गया बाकी इसका कि अगर आपका वजन बढ़ रहा है, ज्यादा हो रहा है,
1: ज्यादा हो रहा है,
0: तब भी आपको थोड़ा सा गौर करना पड़ेगा।
1: ठीक है,
0: ठीक है। और कि इसको आप कंट्रोल कर सकें, लेकिन उसके लिए आप हल्की फुल्की वर्जिश जो है वो लाजमी रखें। बाकी खानदानी से तो ये आती आती, ये तो इसकी वजूहात है। अब आ जाते हैं कि आप एहतियात क्या कर सकते हैं।
1: एहतियात एक मरतबा फिर भी आप बता दें कि
0: एहतियात जो एहतियात में अगर आप आएंगे तो उसमें फिर यही है, या इकदामात अगर आप एहतियाती करते हैं तो उसमें आपको पानी ज्यादा से ज्यादा पीना चाहिए, फल सब्जियां और या फिर ऐसी खुराकें जिसमें फाइबर ज्यादा होता है, दालें आप ज्यादा इस्तेमाल कर सकते हैं, ये नहीं है गोश्त को आप कम करें। हमारे यहाँ जो है गोश्त को ज्यादा पसंद किया जाता है।
1: बिल्कुल,
0: ठीक है। हालांकि देखा जाए तो 70% तकरीबन सब्जियां हैं, 20% दालें हैं और 10% देखा जाए तो गोश्त है, अगर एक फार्मूला देखें। लेकिन हमारे यहाँ जो है 70% तो गोश्त है, बाकी जो है तो वो फिर जाहिर बात है कि हम फिर ऐसी चीजें अडॉप्ट करेंगे ना। ताकि नरम और जूद हजम खुराक है कि जो आपके मैदे में हल हो सके और मैदे पे इतना बोझ ना बने।
1: बिल्कुल ऐसी बात।
0: जहां तक हो सके कोशिश करें कि आप कब्ज से बचें, अपना पखाना आपका टाइम पे हो, उसका नरम हो और ज्यादा सख्त ना, यानी कि कोशिश करें कि उसको ना हो।
1: चलें, ठीक है। तो बिल्कुल सामने लिख रहा हूँ, अगर आपको भी इस किस्म का कोई मसला है सो आप आ सकते हैं। जी हकीम साहब, बवासीर के बारे में आप कोई टोटका भी बताइएगा सामीन को। आखिर में चूंकि टॉपिक इसके बाद थोड़ी कॉल्स भी लेंगे,
0: सही है,
1: इसके बारे में कोई टोटका भी बताइएगा, और आखिर में आप बवासीर के हवाले से सामीन को क्या पैगाम देंगे।
0: देखिये, इसमें पैगाम तो यही देना है अपने सामीन को कि बवासीर एक ऐसा मसला है,
1: हाँ जी,
0: जिसे छुपाना नहीं चाहिए, शर्म नहीं होनी चाहिए।
1: बिल्कुल ऐसी,
0: ठीक है ना। आप किसी से नहीं बात करते हैं, लेकिन आप अपने मुआलिज से तो कर सकते हैं।
1: बिल्कुल बिल्कुल,
0: आप मुआलिज से बात करें, उसे बताएं कि मुझे ये शिकायत मैं महसूस कर रहा हूँ, अपनी तब्दीली महसूस कर रहा हूँ, ताकि मुआलिज फिर आपकी तशखीस करे और आपको उसका एक प्रॉपर सोल्यूशन भी दे।
1: ठीक है।
0: तो बाकी अगर आप महसूस करते हैं अपने ताई के मुझे कोई ख्वारिश है, जलन है, दर्द है, तो फिर आप उसको समझ सकते हैं कि हाँ मुझे शिकायत हो रही है, लेकिन मुआलिज से मिलना बहुत जरूरी है।
1: ठीक है।
0: और बाकी अपनी खुराक पे, अपनी एक्टिविटीज पे, उस पर नजर रखना बहुत जरूरी है। बाकी कोशिश करें कि जो फार्मी फूड्स हैं, होटलिंग है, इससे ज्यादा थोड़ा सा अपने आप को बचाएं।
1: चलें,
0: घर की सादा खुराक हो वही बेहतर है।
1: ठीक है। हकीम साहब, आखिर में एक टोटका बताइएगा हमारे सामीन को।
0: टोटका इसके लिए यह है कि आपने सुना होगा कि बकाइन का दरख्त होता है, जिसे हम धरेक भी कहते हैं,
1: पंजाबी में। बिल्कुल ऐसी बात है।
0: इसका फल वो नबोलियां जो होती है।
1: ठीक है।
0: इसके बाद नीम,
1: नीम,
0: नीम के, नीम की भी नबोलियां जो उसका फल है।
1: ठीक है।
0: ये दोनों हम वजन, लेकिन ये सूखी भी खुशक लेनी है। उसके बाद इसमें आपने उतने ही वजन के बराबर आपने पंसारी से रसौंत ले ली।
1: रसौंत,
0: ठीक है,
1: ठीक है।
0: रसौंत लेके इन तीनों चीजों को आपने ग्राइंडर कर लें या कूट लें, मतलब ये आप सफूफ बना लें।
1: हकीम साहब, एक मरतबा मैं फिर सामीन को बताना चाहूंगा, नीम का फल हो गया
0: और धरे का फल हो गया और रसौंत हो गई, ये तीन चीजें हैं बस। इनको आपने बारीक पाउडर करा और बाजार से खाली कैप्सूल मिल जाते हैं।
1: ठीक है,
0: ठीक है। ये कैप्सूल आप भर के रख लें, दो कैप्सूल सुबह और दो शाम।
1: हाँ जी।
0: शुरू में आप तीन टाइम लेंगे, सुबह दोपहर शाम, उसके बाद आप दो टाइम कर देंगे, इससे आपका खून आना जो है वो भी कम हो जाएगा।
1: हाँ जी।
0: और दूसरा यह है कि जलन, सोजन और दर्द में भी आराम आए।
1: चले ठीक है, बिल्कुल समीन इकराम, आपने गुफ्तगु समाज फरमाई हकीम सैयद मशकूर अहमद शाह साहब की, जिन्होंने बवासीर के हवाले से एक बहुत ही निहायत मुफीद टोटका आपको बताया। अगर आप ये टोटका खुद तैयार नहीं कर सकते तो आप एक मरतबा तशरीफ लाएं अलशिफा दवाखाना, शवाल मार्केट, नर्स ट्रैफिक चौक टांक। इंशाल्लाह कल बरोज़ इतवार हकीम सैयद मशकूर अहमद शाह साहब शवाल मार्केट अलशिफा दवाखाना में मौजूद होंगे और मरीजों का चेकअप मुआयना जारी रहेगा। बिल्कुल ग्रान वारविदुन को कस्ता सोहमदा मसलीवी चे नन्ना हकीम साहब खबरी वकड़ उस्तासो सरहमदा से चिरे मसलदा खुदा मतलब दार चिस्ता सो बवासीर द कस्ता सोहमदा बवासीर शिकायत भी। बिल्कुल जनाब नन हम तशरीफ रावड़े अलशिफा दवाखाना शवाल मार्केट नर्स ट्रैफिक चौक टांग सिटी। बिल्कुल जनाब देने लवास्तासो कचेरे सेहत हवाले से सवाल भी वकीम से बनो तपोस का वल वाड़ो। और बिल्कुल जी सासो खाल मालिक हवाले से सिफर 319-55-23-404 बांधे। बिल्कुल जी अगर आपका भी कोई सेहत के हवाले से सवाल है तो आप कॉल कर सकते हैं 319-55-23-404 पर। इसके अलावा जो दूसरा नंबर है 09-63-511-488 पर भी आप कॉल कर सकते हैं। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। खैर खरीद दबरूर सो को लखम जी नरस रहे हो? सो को लखम जी ना
2: अंदर ही ना
1: जी ब्रो रचे रे सवाल दिस्ता सेहत हवाले सरा
2: सेहत हवाले मेरा सवाल ये नरे मिला में खोश कही डॉक्टर साहब।
1: अच्छा अमला में खोश कही तो चोर टाइम की जी मसल मुकी जी
2: यार तकरीबन नौ हफ्ता दस की
1: चलो सही दबरो रेडियो वर में इंशाल्लाह कीम साहब से रदी बारे से मशवरा को ठीक है। अच्छी ये कीम साहब भाई पूछ रहे हैं कि उनको जो है ना कमर दर्द का मसला हो गया है थोड़ा सा, तो इसके बारे में आप उनको क्या मशवरा देना चाहेंगे?
0: देखिए पहली बात तो ये है कि वो किसी मालिक से भी मिले, देखा जाए बागवा साहब मोरों का मसला भी बहुत है।
1: हाँ
0: बार दफा पत्थरों की कमजोरी की वजह से भी दर्द हो जाती है।
1: बिल्कुल।
0: तो अब इसमें देखना ये कि क्या वजह है,
1: वजह क्या है?
0: बाकी जो एक जर्नल है काफी हद का कामयाबी रहा है कि इनको उसे दो चार दिन पी के देख लें, अगर उससे इनकी कमर के दर्द में फर्क आता है
1: ठीक
0: तो
1: है।
0: फिर उसको कंटिन्यू थोड़ा दिन रखें, लेकिन मुआलिज से मिलना बहुत जरूरी है।
1: ऐसी बात है, मतलब कराना पड़ेगा।
0: बिल्कुल। अब उसके लिए यह है कि आप पंसारी से आंबा हल्दी ले सकते हैं। एक तो हल्दी होती है जो हम खानों में डालते हैं
1: ठीक है,
0: एक हल्दी वो है जो दवाइयों में पड़ती है, वो कहलाती है साबत उसे कह लें या आंबा हल्दी कह लें, गुठलियां होती हैं जैसे जड़ें होती हैं, ये लेके थोड़ी सी और इसको आपने पाउडर कर लें, लेकिन थोड़ी मिकदार में यानी छोटे चाय वाले चम्मच का चौथा हिस्सा कर लें
1: ठीक है।
0: एक कप गरम दूध में हल करके वो पिए रात को
1: ठीक है।
0: ठीक है खाने के बाद खाना जरा हल्का खाएं और कोशिश करें कि किसी सख्त जगह पे लेटे, नरम बिस्तर नरम ऐसी चीज ना हो, तो इंशाल्लाह उससे अगर फर्क पड़ता है तो क्योंकि बार दफा असाबी कमजोरी की वजह से भी होती है तो वो दूर हो जाती है, लेकिन अगर कोई मसला है या साहब ज्यादा कमजोर हो रहे हैं उनके तो फिर उसके लिए मुआलिज से मिलना जरूरी हो,
1: बहुत ही लाजमी होगा। बिल्कुल अस्तासो चिकम अकीम साहब यो मशवरा दर कर लो कदीस सर अस्तासो चिकम दा मला दर दा टीश लो खुबिया खुदे शे खबर अदा और अकीम साहब हम मिल से जरूरी दावी कस्तासो यो फिरती चिकम दा अलशिफा दवाखाना दा क्लिनिक दा मतलब दा दल दा चक्कर हो लगे बोले चिकरान वार विदुन को दमला डी रिजात नाजक मामले भी तस्तासो पटो कमजोरी हम के दिले सी नोर हम मसरी अगे दपारा बस्तासो राशि अलशिफा दवाखाना शवाल मार्केट नर्स ट्रैफिक प्वाइंट टांग सिटी के। बिल्कुल इंशाल्लाह सुबह बरोज इतवार हकीम सैयद मशकूर अहमद शाह से बदलता मौजूद भी सवामल 8 बजे नवाला दम शाम चलोर बजो पोरे। बिल्कुल जनाब सासोवर वही रेडियो अमन 88.4 टांग ना प्रोग्राम सासो पर खिदमत किए द अलशिफा दवाखाना खसूसी ताउन सर पेश कौल गया आयो। बिल्कुल सामिन इकराम ये प्रोग्राम तुरी खिदमत अलशिफा दवाखाना दे खसूसी ताउन अल पेश किया भी आवेंदे। सामिन इकराम इंशाल्लाह कल बरोज इतवार अलशिफा दवाखाना दी जड़ी ब्रांच है पई शवाल मार्केट दे विच सारा दी खुली हो सी ते हकीम सैयद मशकूर अहमद शाह से बड़े मौजूद हो सन जिन्हें दा तालुक इस्लामाबाद रावलपिंडी दे नाल है पिया, ते हुण तुहाडे आपे शहर टांकी च अपने खिदमत सर अंजाम देने पैन ता बिल्कुल जी तुस आ सकदे वे कल अलशिफा दवाखाना शवाल मार्केट नज ट्रैफिक चौक टांग بالکل جی، اگر تھوڑے کوئی صحت دے حوالے دے نال سوال ہے پیا تو حکیم صاحب دے کول پوچھنا چاہن دے وے تو بالکل تسا لائیو پروگرام دے وچ کال ہی کر سکدے وے 03-1955-30-404 دے اوتے 03-1955-23-404 پر آپ کال بھی کر سکتے ہیں، اور اس کے علاوہ جو دوسرا نمبر ہے 09-63-511-488 پر بھی آپ کال کر سکتے ہیں، اور حکیم سید مشکور احمد شاہ صاحب سے سوال بھی پوچھ سکتے ہیں۔ تو حکیم صاحب، آج میرا ایک اور سوال بھی تھا، میں آپ سے پوچھنا چاہوں گا، بلکہ ایک لسنر کا میرے پاس سوال تھا۔ سوال یہ تھا کہ انس بھائی حکیم صاحب سے پوچھیں کہ مجھے کبھی کبھی نا سانس لینے میں تنگی ہوتی ہے، تو اس کی کیا وجہ ہو سکتی ہے؟
0: اس کی کئی وجوہات بھی ہو سکتی ہیں، بعض دفعہ پھیپھڑوں کا مسئلہ ہو سکتا ہے، بعض دفعہ سانس کی نالی میں ہو سکتا ہے، بعض دفعہ معدے کی تضابط کی وجہ سے بھی ہو جاتا ہے۔ اب یہ ہے کہ پیشنٹ کی عمر، پیشنٹ کی اس کی باڈی کنڈیشن یا جس طرح وہ آتا ہے، تو وہ اس کو بہتر طریقے سے پھر بندہ دیکھ کے اس کا مشورہ دیا جا سکتا ہے۔
1: ٹھیک ہے،
0: اب جس طرح مجھے ایک نے میسج کیا کہ میرا پیٹ بہت بڑھ رہا ہے،
1: ہاں جی،
0: تو حکیم صاحب مجھے اس کے بارے میں بتائیں کہ میں وزن، کیونکہ ہمارا کھانا پینا ایسا ہے کہ موٹاپا جو ہے میں اوور ویٹ جا رہا ہوں، تو مجھے اس کے لیے کو بتائیں۔ حالانکہ ان کو میسج کیا کہ یار آپ ایسا کریں کہ مجھے ذرا آ کے مل لیں۔ میرا خیال سے کل کے پرسوں کے پروگرام میں میں نے شاید پیٹ کے بارے میں بتایا تھا، لیکن وہ انہوں نے سنا، لیکن وہ کہتے ہیں شاید کہ آپ مکمل نہیں اسے بتایا۔
1: اچھا،
0: ٹھیک ہے
1: ٹھیک ہے،
0: آپ نے بیچ میں کچھ چیزیں ضرور بتائی ہیں، لیکن اس کی تیاری کا اور اس کا استعمال کا نہیں تھا۔
1: ٹھیک ہے، بالکل،
0: تو میں نے پھر دوبارہ آپ کو میسج کیا ہے، تو اس کے ساتھ یہ ہوتا ہے کہ جب ایک آدمی کا مسئلہ ایسا ہو نا، تو ہو سکتا ہے دوسرے بھی سن رہے ہوں اسی مرض کے بارے میں، تو چلو ان کا بھی اس سے بہتری ہو جاتی ہے۔ اصل میں ان بھائی کو بتلانا یہ مقصود تھا کہ جو آپ نے بتایا کہ موٹاپا اور اسپیشلی میرا پیٹ بڑھ رہا ہے، تو میں اس سے اوور ویٹ سے تنگ ہوں، تو اس دن میں نے جو بتائی تھی چیزیں، وہ میں نے بتائی تھی کلونجی بتائی تھی،
1: ہاں جی،
0: اور اس کے علاوہ گوند کا پیڑا اور کوڑ تما،
1: ہاں جی
0: تما۔ اب تمے کی بیج نکال لینے ہیں، وہ نہیں پیسنے، باقی اس کا چھلکا اور اس کے ساتھ ساتھ کلونجی اور گوند کا پیڑا، ان تینوں کو آپ ہم وزن لے سکتے ہیں، 10 گرام لیں، 25 گرام لیں، آپ اس کو لے کے اور اس کا پاؤڈر بنا لیں۔
1: ٹھیک ہے،
0: جب آپ پاؤڈر بناتے ہیں پھر آپ بازار سے خالی کیپسول لے کے، کیونکہ اس طرح وہ کھایا نہیں جائے گا، وہ کافی کڑوا ہو جاتا ہے تمے کی وجہ سے، تو کیپسول آپ بھر لیں، اور اس کے آپ کیپسول جو ہیں صبح دوپہر شام نیم گرم پانی کے ساتھ لیں گے،
1: ہاں جی
0: ٹھیک ہے، صبح شام لیں گے، ایک ہفتے کے بعد آپ پھر اس کو ایک ٹائم کر دیں گے کہ ایک آپ نے لینا،
1: ٹھیک ہے،
0: اس سے ہو سکتا ہے کہ ایک دو دن آپ کو تھوڑا سا جو آپ کا اسٹول ہے یا آپ کا جو پخانا ہے وہ نرم بھی ہوگا، لیکن جسم کے جو فاسد مادے ہیں جو ہمارے وجود میں ایکسٹرا چربی یا فیٹ اکٹھی ہو جاتی ہے، وہ اس سے ریلیز ہوگی، اور بغیر کسی نقصان کے آپ کا وزن لوز ہوگا۔
1: ٹھیک ہے،
0: تو امید ہے کہ ہمارے بھائی نے میسج کیا تھا، انہوں نے سن لیا ہوگا، اور ان کی معرفت ہو سکتا ہے جو دوسرے موٹاپے کے شکار ہیں،
1: بالکل،
0: لیکن اس کے ساتھ ساتھ یہ ضرور کریں کہ آپ اپنی خوراک پہ توجہ کریں، اور جنک جیسے فوڈ ہیں یا مرغن غذائیں ہیں،
1: ٹھیک ہے،
0: ان سے ذرا تھوڑا سا پرہیز کر لیں، سادی خوراک کھا لیں، بے شک تھوڑی کھا لیں لیکن سفری کھائیں،
1: چلیں یہ بھی ٹھیک ہے۔ سر بالکل، خواتین و حضرات، اگر آپ کا کوئی صحت کے حوالے سے سوال ہے تو آپ بالکل ہمیں کال کر سکتے ہیں 09-63-511-488 پر۔ اس کے علاوہ اگر آپ کا دوسرے نمبر پر کال کرنا چاہیں جو کہ الشفا دواخانہ کا ہیلپ لائن نمبر ہے 03-1955-30-404 پر آپ کال بھی کر سکتے ہیں، ایس ایم ایس بھی کر سکتے ہیں، اور حکیم سید مشکور احمد شاہ صاحب سے سوال پوچھ سکتے ہیں۔ اچھا حکیم صاحب، یہ بتائیے گا کہ جوڑوں اور کمر کے درد کی بنیادی وجوہات کیا ہیں، کیونکہ آج ایک سوال ایک مرتبہ پھر بھی میرے پاس آیا ہے، کہتے ہیں کہ ہمارے گھر میں بزرگان ہیں اور درد کی وجہ سے بہت پریشان ہیں۔
0: جوڑوں کا اور جو ہے کمر کا درد یہ بہت زیادہ ہے،
1: ٹھیک ہے،
0: اب اس میں خوراک کا بھی عمل دخل ہے، میسیجز آتے ہیں بہت زیادہ، اور آج ذہن میں خیال آ رہا تھا بیٹھے بیٹھے کہ اس پہ تفصیلن بات ہو کسی ٹائم، یعنی پروگرام ایک رکھ لیں
1: بالکل ایسی بات،
0: تاکہ وہ جو بزرگ ہیں تنگ ہیں دردوں سے، اور کیونکہ بعض اوقات گھٹنوں میں تیزابی مادہ بنتا ہے، بعض دفعہ کئیوں کو سوجن ورم ہو جاتی ہے، تو یہ ساری چیز کا کوئی پراپر کوئی حل ہو، دردوں میں کمی ہو، اٹھ بیٹھ سکے تو
1: ٹھیک
0: انشاءاللہ.
1: السلام علیکم. وعلیکم السلام. وعلیکم السلام.
3: السلام علیکم.
1: وعلیکم السلام. جی کون اور کہاں سے بات کر رہے ہیں میرے بھائی؟
3: ہاں میں ٹاؤن سے بات کر رہا ہوں.
1: جی کیا پوچھنا چاہیں گے حکیم صاحب سے آپ؟
3: ہاں یہ تو کیسے ہمارا پاؤں نہیں ہے.
1: ٹھیک ہے.
3: اس میں بہت درد ہے.
1: اس میں بہت درد ہے. کتنے عرصے سے درد ہے؟
3: ہلو.
1: جی آپ کی آواز جو ہے نا وہ نہیں آ رہی ہے. جی حکیم صاحب آپ بتا رہے تھے.
0: تو اس میں یہ ہے کہ اس پہ تفصیل بات ہو
1: انشاءاللہ.
0: اس میں پھر یہ ہے کہ کمر کا درد، ٹانگوں کا درد، پیروں کا درد، ایڑیوں کا درد.
1: اچھا یہ بھی ابھی درد کے حوالے سے سوال آ گیا.
0: تو اب یہ تو خالی درد دیکھتے ہیں نا کہ بھائی میرے پیر میں درد ہو رہا ہے،
1: ایسی بات ہے.
0: اب اس چیز کو دیکھنا ہے، پھر اس کے مطابق اس کا علاج کرنا ہے. تو اس پہ خیال یہی ہے کہ انشاءاللہ اگر بشرطے کی زندگی رہی تو کل اس پہ پھر تفصیل سے جو ہے اسی پہ پروگرام کریں گے
1: انشاءاللہ.
0: ہو سکتا ہے ہمارے لسنر کئی ایسے جو سننا چاہ رہے ہیں.
1: بالکل ایسی بات ہے. السلام علیکم.
3: السلام علیکم.
1: وعلیکم السلام. جی
3: حکیم صاحب سے
1: آؤ. بالکل جی حکیم صاحب سے چیر سوال مستقو تو پوس قبل ہے سجنے خبر رکھے یقینا سکھال وہ سدا سے وہ الصفا دوا خانہ تلاش ہے. بالکل سی خبر ادا ابروش کا ساسو دا مسئلہ دیکھنا دا مسئلہ باری چی مپرون ہم حکیم صاحب سر خبری کڑی ہو او دی حل دا پارا دی گلائی دا پارا بس ساسو تصریف راڑی الصفا دواخانہ سوال مارکیٹ کے. بالکل سامعین کرام الصفا دواخانہ سوال مارکیٹ نس ٹریفک پوائنٹ آنکھ ہے. مزید تفصیلات و معلومات دا پارا او لائف پروگرام کی کال دا پارا نمبر دوسرا نوٹ کئی 0319-55-23-404 باندھے. انشاءاللہ صبح بروز اتوار با الشفا دواخانہ صبح مل 8 بجے نا باخلا، مشام 4-4 بجے پورے باخلاص وی، او حکیم سید مشکور احمد شاہ سے موجود وی دواخانے کی مریضانو چیک اپ معائنہ بچاری ساتھی. اچھا حکیم صاحب یہ بتائیے گا کہ اکثر آپ کے پاس مریض آتے ہیں علاج کرانے کے لیے، تو پھر وہ کہتے ہیں کہ ہمیں افاقہ نہیں ہوا ہے اس سے، ہمیں دوائی اثر نہیں کری، تو ایسی وہ کون سی غلطی کرتے ہیں؟
0: دیکھیں اس میں یہ نہیں کہا جا سکتا کہ وہ غلطی کرتے ہیں. مریض تو اپنی وجہ سے باوقت کوشش کرتا ہے کہ میں جس طرح معالج نے مجھے کہا میں پرہیز کروں، جس طرح مجھے طریقہ بتایا میں کروں. کچھ لوگ اس پہ عمل بھی کرتے ہیں اور کچھ نہیں بھی کرتے ہیں،
1: ایسی بات.
0: کیونکہ وہ کہتے ہیں کہ کھانا پینا ہم یہ چیزیں ترک نہیں کر سکتے ہیں. تو اب لیکن بعض دفعہ یہ ہوتا ہے کہ جس طرح مرض آنے کا ہے نا، اسی طرح شفا کا بھی ایک ٹائم ہوتا ہے.
1: بالکل ایسی بات.
0: بات یہ ہے کہ اب کہاں سے کس سے ہے یہ نہیں کہا جا سکتا، لیکن معالج اپنی طرف سے مکمل کوشش کرتا ہے کہ اس کو ٹو دی پوائنٹ جو اس کا علاج ہے وہ دیا جائے. ہاں یہ ضرور ہے کہ بعض دفعہ دیر لگتی ہے کیونکہ ہم میں برداشت نہیں ہے، ہم کوشش کرتے ہیں کہ بہت جلدی جلدی بس یہ مرض ہمارا جلدی سے جان چھوڑے.
1: ہاں جی.
0: لیکن جڑی بوٹیاں وہ پھر رفتہ رفتہ اپنا کام کرتی ہیں. ہم لوگ عادی ہو گئے ہیں اسٹیرائڈ کے کہ جیسے بس کھائیں پین کلر اور ہمارے بس آرام آ جائے. اس میں آ کے تھوڑا سا آپ کہہ سکتے ہیں کہ ہاں ہمارے معالج بھی آج کل ایسے ہو گئے کہ وہ بھی کوشش کرتے ہیں کہ بس جلدی سے اگلے کو آرام ملے.
1: ہاں جی. اچھا حکیم صاحب ایک اور میرے پاس میسج آیا ہے کہ السلام علیکم انس بھائی آپ کو اور حکیم صاحب کو سلام. انس بھائی حکیم صاحب سے یہ پوچھے گا کہ تھائرائیڈ کا علاج موجود ہے الشفا دواخانے میں؟
0: جی بالکل تھائرائیڈ کا علاج ہے. اس کے لیے اگر آپ نے ٹیسٹ کروایا ہوگا تو وہ بھی ساتھ لیا ہوگا، لیکن اس کا علاج بالکل موجود ہے، ہربل میں ہے.
1: یہ بتائیے گا حکیم صاحب کہ تھائرائیڈ کہتے کسے ہیں، ذرا سامعین کو بھی بتائیے گا کہ تھائرائیڈ ہوتا کیا ہے.
0: دیکھیں اسے ایک تو بعض اوقات جو ہے اس کی
1: جی بالکل جی جی
0: میں
1: بات کرنے لگا ہوں. سو بالکل سمعین اکرام, حکیم صاحب سے ہم بات کر رہے ہیں. سو اگر آپ کا کوئی بھی صحت کے حوالے سے سوال ہے تو آپ بالکل پوچھ سکتے ہیں 0319-55-23-404 پر, اور انشاءاللہ کل بروز اتوار الشفا دواخانہ شوار مارکیٹ نس ٹریفک پوائنٹ ٹانک میں حکیم سید مشکور احمد شاہ صاحب موجود ہوں گے اور مریضوں کا چیک اپ معائنہ سارا دن جاری رہے گا. سو بالکل جناب, اس کے علاوہ آپ کا کوئی بھی مسئلہ ہے سو اس کے بارے میں جو ہے آپ حکیم صاحب سے بات کر سکتے ہیں.

0: के फूलने को,
1: ठीक है,
0: और जो सूजन हो जाती है असल में उसको बवासीर का नाम दिया जाता है,
1: उसको बवासीर का नाम दिया जाता है,
0: ठीक है। अब आगे हम इसको अगर देखें तो इसकी दो किस्में हैं।
1: अच्छा, इसकी किस्में दो हैं?
0: दो हैं, एक में खूनी बवासीर जिसमें खून भी आ जाता है,
1: ठीक है,
0: और एक बादी बवासीर होती है जिसमें खून तो नहीं आता लेकिन सेम एज इट उसी तरह जलन भी होगी, दर्द भी होगी, खारिश भी होगी,
1: ठीक है,
0: ये बादी बवासीर। और ये ज्यादातर उनके साथ ट्रेजेडी होती है जिनका मैदा बहुत ज्यादा खराब होता है,
1: ठीक है,
0: या ठीक नहीं होता,
1: ठीक है। अच्छा हकीम साहब, ये बताइएगा कि क्या कब्ज बवासीर की सबसे बड़ा वजह बन सकती है, ये बताइए।
0: मेन रीजन ही यही है,
1: कब्ज इसका रीजन है,
0: मेन रीजन ये है, मेजर वजह जो है वो आपकी कब्ज है, क्योंकि कब्ज सारे निजाम को दरम बरम करती है, और वैसे भी वो उम्मुल अमराज कहलाती है, 72 मर्जों की माँ है, तो बवासीर को ज्यादातर यही बढ़ाती है,
1: ठीक है। अच्छा हकीम साहब, पखाने वक्त या हाजत के वक्त खून आना, क्या ये हमेशा बवासीर की लमत होता है या कोई दूसरी वजह भी हो सकती है?
0: ये लाजमी नहीं है,
1: ठीक है,
0: कि बवासीर की वजह से मकत पे अगर खून आ रहा है तो लाजमी नहीं है कि ये बवासीर ही होगी, इनमें इन्फेक्शन भी हो सकता है, इसमें कुछ और वजूहत भी सामने आ सकती है, लेकिन इसीलिए कहते हैं कि अपने तौर पर आप तशखीस और इलाज मत करें,
1: ठीक है, सिर्फ मेडिकेशन से गुरेज करें,
0: बिल्कुल, सिर्फ किसी मुस्तनद मौलवी से मिलें, मशवरा करें अपनी कैफियत के बारे में, फिर वो आपको बताए तो उस पे फिर अमल जो है वो बेहतर होगा,
1: वो बेहतर होगा, ठीक है। हकीम साहब, क्या मिर्च मसाले और तली हुई चीजें बवासीर की तकलीफ बढ़ा सकती हैं, इसकी वजह बन सकती हैं, ये बताइए।
0: जी बिल्कुल बढ़ा सकती हैं, मिर्च मसाले, बादी चीजें, तली हुई चीजें, रोगनी चीजें, ये इसको बढ़ा सकती हैं,
1: ठीक है, ठीक है, ठीक है। हकीम साहब, ये बताइएगा कि बवासीर के मरीज को कब्ज दूर करने पर खसूसी तवज्जो देनी चाहिए, तो इसके लिए अगर आपके पास कोई टोटका हो कब्ज दूर करने के लिए फिलतौर यानी के मौका पर मजीद, तो फिर उनको दवाखाना पर ही आना पड़ेगा।
0: देखिए, दवाखाने पे तो आना पड़ेगा उन्हें मुस्तकिल इलाज के लिए,
1: हाँ जी,
0: कि जिस तरह बाज़ लोगों को दायमी कब्ज होती है, पुरानी होती है, आंतों में सुद्दे बन जाते हैं, उसकी वजह से पखाना रिलीज नहीं होता, अगर बहुत ज्यादा जोर से या देर से रिलीज होगा तो वो छोटे छोटे पीसेस में आएगा जो हार्ड होते हैं,
1: ठीक है,
0: तो उसके लिए तो फिर उन्हें आना पड़ता है,
1: आना पड़ेगा।
0: और अदरवाइज ये है कि अगर आप इसमें घर में इसका को उपाय करना चाहते हैं तो वो एक तो रोगने बादाम, ठीक है, रात को एक कप नीम गर्म में 2 चाय वाले चम्मच अगर मिलाकर रोजाना पिए तो वो पखाना नरम करके चलेंगे,
1: ये भी ठीक है। अच्छा हकीम साहब, ये बताइए कि बवासीर की वजह से खून की कमी हो सकती है?
0: बिल्कुल, इसमें जाता ताजा खून ही है, सुरख होता है, ताजा होता है, और वो ड्रॉप ड्रॉप कर करके इतनी जल्दी बनता नहीं है जितना बाज़ लोगों को तो बहुत ज्यादा खून आता है,
1: ब्लीडिंग ज्यादा होती है,
0: तो उसमें जब ब्लीडिंग होगी तो जाहिर बात है कमजोर होगा वो,
1: चले ठीक,
0: खून की भी कमी होगी,
1: ठीक है। हकीम साहब, ये बताइएगा कि क्या बवासीर दोबारा भी हो सकती है, अगर हाँ तो इससे बचने के लिए क्या करना चाहिए, एहतियाती तदाबीर जरा बताएं आप सामईन को बवासीर से बचने के लिए।
0: बवासीर दोबारा हो जाती है, बाज लोग कहते हैं कि ऑपरेशन इसका मुस्तकिल हल है,
1: लेकिन
0: मुस्तकिल हल नहीं है,
1: ठीक है,
0: क्योंकि असूलन तो ये है कि आप जो वेन्स हैं बारीक बारीक, उन वेन्स में खून की सप्लाई जारी है,
1: ठीक है,
0: आप खून की सप्लाई रोकेंगे तब वो जो मसे हैं या मौके हैं उनको बढ़ने का मौका नहीं मिलेगा, वो खुशक होंगे और ब्लड आना बंद होगा। अगर आप खून की सप्लाई नहीं रोकेंगे, आप मौके को ऊपर से काट देते हैं, ठीक है, जैसे सर्जरी में होता है,
1: ठीक है,
0: तो वो दोबारा ग्रोथ करेगा, क्योंकि उसकी खून की सप्लाई तो बंद नहीं होगी, वो दोबारा नई जगह पे या उसी जगह पे, लेकिन अक्सर हालतों में जो मरीज है वो दोबारा शिकायत करता है कि मेरे मसे या मेरे मौके जो है वो दोबारा बन गए,
1: ठीक है। तो हकीम साहब, ये बताइएगा कि बवासीर के मरीज को ऐसी कौन सी गजाएं इस्तेमाल करनी चाहिए और किन चीजों से परहेज करना चाहिए?
0: देखें, इसमें जहां तक है नरम गजाएं होनी चाहिए, और एक दूसरी ये कि इसका ताल्लुक डायरेक्ट क्योंकि आपके स्टोमिक से है, तो आपका स्टोमिक जो है यानी मैदा आपका जो है वो सही रहना चाहिए,
1: ठीक है,
0: कोशिश करें कि बादी, बेवक्ती और रोगनी चीजें,
1: हाँ जी,
0: मुरगन गजाएं, ये चीजों से जरा परहेज कर लें, सादा खुराक खाएं, مرچ مسالے کم استعمال کریں تو آپ اس کو قابو کر سکتے ہیں.
1: اچھا حکیم صاحب یہ بتائیے گا آپ کے ایکسپیرینس میں کن عمر کے لوگوں میں بواسیر کا مسئلہ زیادہ دیکھا جاتا ہے؟
0: بواسیر زیادہ تر تو اگر دیکھا جائے پہلے جن لوگوں کا کام بیٹھنے سے ہے, مثلا اس میں درزی ہیں, ڈرائیور ہیں, ان لوگوں کو زیادہ شکایت تھی.
1: ٹھیک ہے,
0: لیکن اس میں عمر کی کوئی قید نہیں ہے.
1: اچھا,
0: بعض دفعہ یہ ہوتا ہے کہ یہ معروسیت سے بھی ملتی ہے, ایک بچہ پیدا ہو رہا ہے تو وہ اپنی والدہ یا اپنے والد سے بھی معروسیت میں لے کے آ سکتا ہے بواسیر.
1: اچھا, یہ
0: کنورٹ, بالکل یہ کنورٹ ہوتی ہے. تو دوسرا یہ ہے کہ عمر اس میں کوئی نہیں ہے, سال کے بچے کو بھی ہو سکتی ہے اور 50 سے 60 سال کے بزرگ کو بھی ہو سکتی ہے.
1: ہاں جی, اچھا حکیم صاحب عمر کی حد میں تو آپ نے کہا ہے کہ یہ موروثی بھی ہو سکتی ہے,
0: یہ بالکل,
1: یا اگر ایک بندہ اس کا علاج کرا لے جی پھر تو یہ نسل در نسل نہیں جاتی نا, یا پھر اس کے بعد بھی جاتی؟
0: نہیں, ایسا نہیں ہے. جب آپ اس کا علاج کرتے ہیں تو ظاہر بات ہے آپ نے اس کو وہیں پہ روک دیا تو آگے بڑھنے کا پھر جواز نہیں ملتا. لیکن کچھ لوگ شرم کے مارے یا کچھ لوگ جو ادویات کھا کے تھوڑا سا ڈسارڈ ہوئے ہوتے ہیں پھر وہ اس چیز کو اگنور کرتے ہیں کہ چھوڑو یار دوائی کا فائدہ کرتی نہیں, لیکن وہ مرض جو ہے پھر آگے بڑھتا ہے.
1: ٹھیک ہے حکیم صاحب, یہ بتائیے گا کہ کیا موٹاپا یا وزن زیادہ ہونا بواسیر کی وجہ بن سکتا ہے؟
0: ہاں نہیں, موٹاپا اور چیز ہے, وزن بڑھنا اور چیز ہے, وہ اس سے نہیں بڑھتا. ہاں اس سے یہ کہہ سکتے ہیں کہ اگر بواسیر زیادہ دیر تک رہی تو بندہ اعصابی طور پر کمزور ضرور ہو سکتا ہے.
1: ٹھیک ہے, یہ بتائیے گا حکیم صاحب کہ کیا روزانہ جو چہل قدمی ہے, واک کرنا یا ورزش کرنا, یہ بواسیر سے بچاؤ میں مدد دے سکتی ہے؟
0: بالکل دے سکتی ہے. اس کے لیے ہلکی پھلکی واک ہے, صبح سادہ خوراک ہے اور اپنے معدے کا, اپنی باڈی کا خیال رکھنا ہے تو آپ اس سے کافی حد تک قابو پا لیتے ہو.
1: چلیں ٹھیک ہے, اور یہ بتائیے گا حکیم صاحب کہ اگر کسی شخص کو بواسیر کی ابتدائی علامات محسوس ہوں تو اسے سب سے پہلا قدم کیا اٹھانا چاہیے؟
0: دیکھیں سب سے پہلے تو یہ ہے کہ وہ ابتدائی طور پہ دیکھے کہ وجہ کیا ہے, جلن ہے تو اسے اپنے کسی بھی معالج سے ایک دفعہ مشورہ ضرور کرے.
1: ہاں جی
0: ٹھیک ہے, عام آدمی جو ہے ہمارے یہاں ایک یہ تو ہے ٹریجڈی کہ یہاں پر ہر تیسرا بندہ ڈاکٹر یا حکیم تو ہے,
1: بالکل
0: وہ ٹوٹکے وہ نسخے اپنے بتاتے ہیں لیکن یہ نہیں دیکھتے کہ یہ اگلے کو آگے فائدہ بھی دے سکتے ہیں یا نقصان دے سکتے ہیں.
1: بالکل ایسی بات,
0: تو اس سے یہ ہے کہ آپ ایک دفعہ مستند معالج سے ضرور مشورہ کریں, انہیں اپنی سمٹمز بتائیں یا وہ آپ کو سمٹمز بتا کے پھر وہ اس کا حل آپ کو بتائیں.
1: چلیں ٹھیک ہے, تو سامعین کرام آپ وابستہ ہیں ریڈیو امن 88.4 ٹانگ سے, الشفا دواخانے کی خصوصی تعاون سے آپ یہ پروگرام سماعت فرما رہے ہیں. انشاءاللہ سامعین اکرام کل بروز اتوار الشفا دواخانہ سارا دن کھلا رہے گا اور حکیم سید مشکور احمد شاہ صاحب صبح 8 بجے سے لے کر شام 4 بجے تک موجود ہوں گے اور مریضوں کا چیک اپ آئینہ بھی جاری رہے گا. سلسی حکیم صاحب,
0: باقی یہ ہے کہ اس کے جو اس میں آ جاتی ہے سب سے اہم بات,
1: سب سے اہم
0: وہ یہی ہے کہ مقعد سے اگر خون آئے تو یہ لازمی نہیں ہے. بعض لوگ پریشان تو ہوتے ہیں کہ یا شاید مجھے بواسیر ہو گئی ہے. اکثر میرے پاس ہی مریض آئے ہیں کہ جی ہمیں بواسیر کی شکایت ہے, خون آتا ہے, حالانکہ جب وہ مکمل تفصیل میں جاتے ہیں تو وہ بواسیر نہیں ہوتی, اس کی اور بھی کئی وجوہات ہو سکتی ہیں. تو اس میں سب سے پہلے یہی ہے کہ آپ اپنے طور پہ تشخیص نہ کریں, اور اگر بار بار آپ کو خون آ رہا ہے تو آپ مسند معالج سے ضرور مشورہ کریں. ہاں بابی بواسیر میں جو ہے اس میں یہ ضرور ہے کہ سوجن, درد, جلن یہ تو سیم ہوگی اور خارش بھی ہو سکتی ہے, لیکن اس میں خون آنا ضروری نہیں ہے. ٹھیک ہے, اب باقی رہ گئی اس میں جو علامات آنا ضروری نہیں ہے. ٹھیک ہے, اب باقی رہ گئی اس میں جو علامات آ جاتی ہیں, بعض پوچھتے ہیں کہ یار ممکنہ جو علامات ہیں وہ کیا ہیں, تو اس میں یہی ہے کہ جو پخانے والی جگہ ہے یا مقعد ہے اس کے قریب گلٹی یا سوجن محسوس کریں گے اور بیٹھنے میں انہیں تکلیف ہو سکتی ہے, درد, جلن, خارش اور یا پھر پخانہ کرتے ہوئے انہیں تکلیف ہوگی.
1: ٹھیک ہے,
0: تو یہ تو ہیں اس کی ایک ممکنہ علامات. باقی جو وجوہات ہیں, عام جو وجوہات دیکھنے میں ملتی ہیں, وہ تو یہی ہے کہ آپ دائمی قبض کے مریض ہیں تب بھی آپ کو یہ شکایت ہو سکتی ہے.
1: ٹھیک ہے.
0: دوسرا یہ ہے کہ پخانے کے دوران بہت زیادہ زور لگانا.